0: सम्बन्धी सूचना
1: यही साउन 9 गते शनिबारका दिन
0: बिहान 10 बजेदेखि
1: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
2: नसाले रोग छिटै बढ्दै ध्यान नदिँदा जीवन खत्तम हुँदै सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाज नै।
4: रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 6 बजेको छ।
2: यस टाइम्सका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 8 गते शुक्रबार, सन् 2026 जुलाई 24 तारीख असार शुक्ल पक्षको दशमी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: विद्युत निर्यातबाट एक वर्षमै 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी, 21 खर्बको वस्तु आयात हुँदा 3 खर्बको मात्र निर्यात, बजेटको आकारभन्दा धेरै भित्रियो रेमिट्यान्स।
0: अदालतका फैसला 2 दशकसम्म कागजमै सीमित, सार्वजनिक सरोकारका मुद्दामाथिका फैसला कार्यान्वयनमा सरकारकै व्यवस्था।
1: धान रोपाई सहित खेतीका अरू काममा पनि आधुनिक यन्त्र उपकरणको प्रयोग बढ्दो, सामान्य मर्मत सम्हारको ज्ञान र पाटपूर्जा जगडामा राख्न किसानलाई सल्लाह।
4: कतिचै ठाउँमा अलिक दुर्गम ठाउँ हुन्छ, पसल भन्दा टाढा हुन्छ, बिग्रेर यतिकै तुरन्तै पसल पुग्न सकिन्न, त्यस्तो बेलामा चाहिँ हामीले चाहिँ त्यस्ता चाहिँ जगेडा पाटपूर्जाहरू चाहिँ हामीले राख्नु पर्यो।
0: भारतमा मेडिकल परीक्षाको विषयलाई लिएर शुरू भएको विद्यार्थी आन्दोलन फैलँदै 26 दिनपछि सोनम वाङचुकले तोडे अनसन, सीपीजीद्वारा आज शान्तिपूर्ण प्रदर्शनको आह्वान।
1: र आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपालको लगातार दोस्रो हार, 20 औं एसियाली खेलकुदको पुरूष क्रिकेट तर्फ नेपालले अफगानिस्तान र जापानसँग खेल्ने।
2: कानूनको स्नातक तह बीएएलएलबीमा भर्ना खोल्यो, शैक्षिक सत्र 2083 लागि श्री कलेज अफ टेक्नोलोजीको भगिनी संस्था श्री कलेज अफ लमा 5 वर्षे कानून विषय बीएएलएलबीमा भर्ना खुल्यो। कुनै पनि शैक्षिक संकायबाट प्लस टू पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ ल, भरतपुर 12, गोन्द्र्याङ चितवन। फोन नम्बर 056-420-064, 98-46-35-54-91, 97-67-96-70-00। पहिलो भर्ना हुने 15 जना

0: विशेष छुटको व्यवस्था रहेको छ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: काया कैरनमा अब खबरको सिलसिला। 2078 बिजुली निर्यात थालेको नेपालले राम्रो आमदानी गर्न थालेको छ। त्यसअघिका वर्षमा आयात मात्रै गर्दै आएको नेपालले अहिले विद्युत व्यापारमा नाफा बढ़ाउँदै लगेको छ। 2082-83 भारत र बंगलादेशमा गरी 29,32,47,00,000 रूपियाँको बिजुली निर्यात भएको छ भने भारतबाट नेपालले सुखायाममा 10,22,74,00,000 आयात गरेको छ। एकै वर्षमा बिजुली व्यापारमा 19,09,72,00,000 रूपियाँ नाफा भएको छ। आर्थिक वर्ष 2080-81 नेपालले बिजुली आयात भन्दा बढ़ी निर्यात गरिरहेको छ। आयातको तुलनामा निर्यात वर्षेनी बढ़दै गएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताउनुभयो। हामी आयातबाट खुद निर्यातकर्ता भइसकेका छौं, उहाँले भन्नुभयो। अहिले औसतमा 1,000 मेगावाट निर्यात गरिरहेका छौं। वर्षायाममा देशभित्र खपत भई बच्ने बिजुली नेपालले भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। अहिले नेपाल र भारतले अन्तर्देशीय प्रसारण लाइन मार्फत विद्युत आयात क्षमता 1,530 र निर्यात क्षमता 1,850 मेगावाट पुर्याइसकेको छ। अर्को वर्षसम्म 2,500 मेगावाट क्षमताको पूर्वाधार तयार हुन्छ। भारतले विद्युत निर्यात हुने आयोजनाको स्वीकृति दिन ढिलाइ गरिरहेको छ। कूटनीति पहलमा जोड़ दिनुपर्छ, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्र साकेले भन्नुभएको खबर कान्तिपुरले लेखेको छ।
8: यसैबीच आर्थिक वर्ष 2082-83 20,97,37,00,000,000 रूपियाँको वस्तु आयात हुँदा 3,15,29,00,000,000 रूपियाँको निर्यात भएको छ। यस अनुसार कुल वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्षको तुलनामा 15.88% वृद्धि भएको भन्सार विभागले जनाएको छ। यस समयमा 24,11,66,95,00,000 रूपियाँको वैदेशिक व्यापार भएको विभागले जनाएको छ। आयात र निर्यात दुवै बढ़दा वैदेशिक व्यापारले कीर्तिमान कायम गरेको छ। यसअघि 2078-79 21,20,47,00,000,000 रूपियाँको वैदेशिक व्यापार भएको थियो। त्यसबेला आयात वृद्धि भएकाले वैदेशिक व्यापार बढ़ेको थियो। आर्थिक वर्ष 81-82 20,81,15,00,000,000 रूपियाँको वैदेशिक व्यापार भएको विभागको तथ्याङ्क छ। कुल व्यापारमा आयातको हिस्सा 86.93 र निर्यातको हिस्सा 13.07% रहेको छ। भएको आर्थिक वर्षमा देशको व्यापार घाटा बढ़ेर 17,81,08,00,000,000 पुगेकामा अघिल्लो आर्थिक वर्षमा 15,27,09,00,000,000 रूपियाँ थियो। आर्थिक वर्ष 81-82 तुलनामा गएको आर्थिक वर्षमा आयात 16.20% बढ़ेको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षमा 18,04,12,00,000,000 रूपियाँको आयात भएकामा गएको आर्थिक वर्षमा 20,96,00,000,000 37 अर्ब रुपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा निर्यात 13.81% बढ़ेको छ। अघिल्लो आर्थिक वर्षमा 2,77,03,00,00,000 रुपियाँ बराबरको निर्यात भएकोमा गएको आर्थिक वर्षमा 3,15,29,00,00,000 रुपियाँ बराबरको पुगेको विभागको भनाई छ। यो निर्यात रकम अहिलेसम्मकै उच्च रहेको खबर कान्तिपुर दैनिकमा छ।
7: गएको आर्थिक वर्ष 2082-83 जेडसम्ममा 21,20,80,00,00,000 रुपियाँ रेमिट्यान्स भित्रिएको छ। यो रकम नेपालको वार्षिक बजेट भन्दा धेरै हो। गएको आर्थिक वर्षको बजेटको आकार 19,64,00,00,000 रुपियाँ थियो। यस्तै चालु आर्थिक वर्षको बजेट 21,24,00,00,000 रुपियाँको छ। इतिहासमै पहिलो पटक बजेट भन्दा धेरै रेमिट्यान्स भित्रिएको खबर आजको कारोबारले लेखेको छ। पछिल्लो समय दक्ष र सिपयुक्त जनशक्ति नेपालबाट विदेशमा गई काम गर्ने गरेका कारण उनीहरूले धेरै पारिश्रमिक लिने र नेपालमा रेमिट्यान्सको रूपमा पठाउने गरेका छन्। यस्तै यो वर्ष निर्यात केही बढे पनि आयातको तुलनामा निकै कम भएकाले व्यापार घाटा बढेर 17,21,00,00,000 रूपियाँ पुगेको भन्सार विभागको तथ्याङ्क छ। विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात 16.2% बढेको हो।
8: सर्वोच्च अदालतले विवाह लगायत सामाजिक समारोहमा तड़क भड़क रोक्न सामाजिक व्यवहार सुधार ऐन लागू हुनुपर्ने र कानून मिच्नेलाई सजाय हुनुपर्ने निर्देशनात्मक आदेश 2056 साल भदौ 29 मई दिएको थियो। कार्यान्वयनका लागि सर्वोच्चको अनुगमन तथा निरीक्षण महाशाखा हुँदै 2066 फैसला कार्यान्वयन निर्देशनालयमा आइपुग्यो। निर्देशनालयले त्यसयता प्रतिवादी गृह मन्त्रालयलाई 17 वर्षसम्म 18 पटक ताकेता गर्दा पनि कार्यान्वयनमा अटेरी गरेको छ। निर्देशनालयले पछिल्लो पटक वैशाख 30 ताकेता गरेको थियो। सार्वजनिक सरकारका मुद्दामाथिका फैसला कार्यान्वयनमा सरकारकै व्यवस्था भइरहँदा ताकेता निर्देशनालय जस्तो बन्यो सर्वोच्च अदालतको फैसला कार्यान्वयन। निर्देशनालय मेची नदी सिमानालाई व्यवस्थित सीमांकन गर्नु भन्ने फैसला 19 वर्षमा 18 पटक ताकेता गरे पनि कार्यान्वयन भएको अवस्था छैन। त्यसै गरी विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न कार्यान्वयनका लागि 8 वर्षमा 15 पटक ताकेता गरिएको छ, तर यो फैसला पनि कागजमै सीमित छ। राज्य सञ्चालनमा 3 अंगका पदाधिकारीको अलग अलग भूमिका रहन्छ भन्ने फैसला 13 वर्षमा 13 पटक नै ताकेता गरे पनि प्रधानमन्त्री कार्यालयले सुनेको छैन। त्यसै गरी पूर्व सचिव शारदा प्रसाद त्रिताल भन्नुहुन्छ, न्यायपालिकाका फैसला कार्यान्वयन नगर्ने कार्यपालिकालाई व्यवस्थापिकाले निर्देशन दिनुपर्छ। यस्तै सरकारी निकायबाट न्यायालयका फैसला कार्यान्वयन नहुनु निकै लज्जाको विषय भएको सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका प्रवक्ता गोविन्द घिमिरेले बताउनुभयो। आजको नयाँ पत्रिकामा खबर छ,
7: काया कैरनमा खेतीपातीमा यन्त्र उपकरणको प्रयोग र ध्यान दिनुपर्ने विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: एनबीएल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
9: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
10: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
9: घर तथा अपार्टमेंट खरीद, घर निर्माण तथा मरमत संहार गर्न
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
13: हिमस्टार फर अ कम्प्लिट होम।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ। अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले विद्युत निर्यातबाट एक वर्षमै 29 अर्ब 32 करोड़ रुपियाँ आमदानी, 21 खर्बको वस्तु आयात हुँदा 3.25 खर्बको मात्र निर्यात, बजेटको आकार भन्दा धेरै भित्रियो रेमिट्यान्स, अदालतका फैसला 2 दशकसम्म कागजमै सीमित लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। पछिल्ला वर्ष मुख्यबाली धानको रोपाई सहित अन्य खेतीमा पनि आधुनिक यन्त्र उपकरणको प्रयोग बढ़न थालेको छ। यसबाट हल गोरू मात्र होइन धेरैको संख्यामा खेताला खोज्नुपर्ने अवस्था पनि छैन। बाली लगाउने, काट्ने, चुट्ने र भित्र्याउने सबैजसो काम मेसिनको भरमा हुन थालेका छन्। खेतीमा आबद्ध किसानलाई नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने बाध्यता पनि बनेको छ। विगतमा प्रयोगका लागि किसानले लगेका यस्ता उपकरण बिग्रिएर थन्किएको अवस्था पनि छ। साथी मदन पौड्यालले अहिले कृषि कर्ममा बढ़दो यन्त्र उपकरणको प्रयोग र चुनौतीबारे नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीलाई सोध्नु भएको छ।
3: हल गोरु र चाहिँ राँगाको पनि आफ्नो ठाउँमा चाहिँ उसको चाहिँ भूमिका छँदैछ। हामीले कृषिमा चाहिँ जमिनमा चाहिँ हाम्रो इनर्जी इनपुट बढाउनुपर्छ। जति इनर्जी इनपुट बढायौँ त्यति हामीले प्रतिफल पाउने हो। त्यसकारण चाहिँ हामीले ठुला ठुला मेसिनहरू प्रयोग गर्दाखेरि त्यसको प्रतिफल राम्रो आउँछ, किफायती हुन्छ। अब कृषि मेसिनहरूको प्रयोग गर्दाखेरि तराई क्षेत्रमा त लगभग हाम्रो चाहिँ ट्र्याक्टरहरूको प्रयोग बढेकै छ। त्यस्तै त्यसमा चाहिँ पहाड़तिर जाँदा पनि हाम्रो चाहिँ विभिन्न उसबाट चाहिँ अनुदानको कार्यक्रमहरू पनि व्यापक रूपमा चाहिँ लागू भएको छ। त्यसकारण पनि कृषि मेसिनहरू पुगेको अवस्था छ र किसानहरूलाई पनि जसले चाहिँ अनुदानभित्र पर्नु हुँदैन उहाँहरूले पनि आफ्नो खेती गर्नको लागि आफ्नो निजी लगानीमा पनि कृषि ऊर्जा उपकरण भित्राइरहनु भएको छ, किसानहरूले अनुभव गरिरहनु भएको छ। पक्कै पनि हामीले गोरुले गर्ने काम भन्दा ट्र्याक्टरले गर्ने काम चाहिँ हाम्रो पक्कै पनि चाँडो भएको छ, छिटो भएको छ, होइन। किसानलाई प्रविधिको पहुँच छ तर किसानको आफ्नो आर्थिक अवस्थाको कारणले गर्दाखेरि त्यहाँसम्म पुग्न नसकेको अवस्था चाहिँ विडम्बना छ।
4: तपाईँले भने जस्तै प्रविधिहरू छन्, हाते ट्र्याक्टर, पावर टिलर लगायत कृषि औजार सबै किसानको चाहिँ पहुँचमा पुर्याउन काम भइरहेका छन्। अब त्यो उपकरणहरू त भए, प्रयोगमा पनि कतिपय आएका छन्। हैरानी चाहिँ त्यति बेला हुन्छ जब खेतमा पुगेपछि काम गर्ने बेला चाहिँ बिग्रेर थन्क्याउनु पर्छ।
3: अब यो समस्याको लागि किसान चाहिँ अलिकति ट्रेन हुनुहुन्छ, अभ्यस्त हुनुहुन्छ भने मलाई मेरो चाहिँ समग्रमा चाहिँ तत्कालै बिग्रिन सक्ने मेरा पार्ट्सहरू यी हुन्, यी पार्ट्स मैले झगडा राख्नुपर्छ भनेर उहाँहरूले झगडा राख्नुहुन्छ। कति चाहिँ ठाउँमा अलिक दुर्गम ठाउँ हुन्छ, पसलभन्दा टाढा हुन्छ, बिग्रेर यत्तिकै तुरन्तै पसल पुग्न सकिन्न। त्यस्तो बेलामा चाहिँ हामीले चाहिँ त्यस्ता चाहिँ झगडा पार्ट पूर्जाहरू चाहिँ आफूले राख्नु पर्यो। जुन चाहिँ अनुभवी हुनुहुन्छ उहाँहरूले चाहिँ मेरो बिग्रिरहने पार्ट्सहरू यो हो, मलाई चाहिरहने हराइरहने पार्ट्सहरू भनेर चाहिँ उहाँहरूले राख्नु पर्यो। त्यसबाहेक चाहिँ अब खेतमै गएपछि हामी तत्काल केही सानातिना चाहिँ हामीले मर्मत सम्हारहरू गर्न सक्ने सिप हासिल गर्नु पर्यो। हाम्रो अपरेटर साथीहरूलाई चाहिँ हामीले त्यसरी चाहिँ हामी दक्ष बनायौँ भने हामीलाई अलिकति किफायती, नभए होइन भने त्यो मेसिन बोकेर चाहिँ सदरमुकाम होला अथवा चाहिँ आफ्नो चाहिँ बजार मर्मत केन्द्रसम्म पुर्याउनु पर्यो। त्यता काम पनि हामीलाई डिस्टर्ब भयो भने चाहिँ त्यहाँ पुर्याउँदा मर्मत गर्दा हाम्रो अलिक खर्च बढ्ने हुन्छ। त्यसकारण चाहिँ मेसिन सँगसँगै हामीले चाहिँ मर्मत सम्हारको पनि हामीले चाहिँ पार्ट सँगसँगै जोड्नुपर्छ।
4: तत्कालै बिग्रियो, तत्कालै मर्मतको सुविधा त्यहाँनिर किसानले चाहिँ नपाउन सक्छ। अलि केही गर्दाखेरि सहजताको अवस्था बन्न सक्ला अथवा त्यस्ता केही ससाना पूर्व तयारी हुन सक्लान्।
3: कति त साना साना समस्या परिरहेको हुन्छन् कि ती समस्याहरू त्यही खेतमै समाधान हुन सक्छन्। त्यसको चाहिँ ज्ञान नहुँदाखेरि त्यसलाई हामी ठूलो समस्या मानेर हामी चाहिँ वर्कसपमा लगिरहेको अवस्था छ। हामी चाहिँ जस्तो चाहिँ अब डिजल इन्जिन चलाउँदैछौँ भने डिजल इन्जिनमा तेल सकिएपछि त्यसले हावा लिन्छ, होइन इयरलक हुन्छ, ती सामान्य समस्या त्यसलाई हामी चाहिँ निराकरण पहिले गर्न सक्थ्यौँ नि त। हामी चाहिँ त्यसलाई चाहिने इन्धनको पनि पहिले सुनिश्चित गर्नु पर्यो, मलाई यो मोबिल फेर्नुपर्छ, गियर आयल फेर्नुपर्छ, यी कुरा जानकारी हुनु पर्यो। त्यस्तै मेसिनमा चाहिँ कहीँ लिकेज हुन्छ, होइन मेसिन चलिरहेछ तर त्यसमा चाहिँ तिनीहरू चाहिँ अइल सिलहरू गएर चाहिँ लिकेज भएर चाहिँ तपाईँको इन्जिन खाली भएको हुनसक्छ। त्यसले गएर त्यही सानातिना कुराहरू ख्याल नगर्दाखेरि मेसिनमा भोलि चाहिँ ठूलो चाहिँ क्षति ल्याउँछ, ठूलो चाहिँ मर्मसम्हार गर्नुपर्ने हुन्छ।
1: कृषिमा यन्त्र उपकरणको बढ़दो प्रयोग, आइपर्ने समस्या र समाधानको उपाय बारे नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा फेरि पनि खबरको सिलसिला, अस्ति बुधबारदेखि ठूलो पानी पर्ने क्रम केही घट्न थालेको छ। मंगलबारसम्म देशका धेरै ठाउँमा लगातार जसो झरी र ठूलो पानी परेकोमा बुधबारदेखि भने केही ठाउँमा केही बेर मात्रै पानी पर्ने गरेको छ। गैराती पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मकवानपुर र लमजुङमा मध्यम तथा अरू ठाउँमा हल्का मात्रै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँ तथा कोशी मधेश र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी प्रदेशका पहाड़ी भेग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
2: सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधिमा पहिलो संशोधन गर्दै ऋणीहरूलाई महत्वपूर्ण सुविधा थप गरेको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी पहिलो संशोधन कार्यविधि 2083 जारी गर्दै नयाँ व्यवस्था लागू गरेको हो। नयाँ कार्यविधिमा सरकारले 5 वर्षसम्म ब्याज अनुदान पाउने व्यवस्था छ। कार्यविधि अनुसार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि 2075 बमोजिम प्रभाव भएका कर्जाहरू नवीकरण भएको अवस्थामा अनुदान प्रदान शुरू भएको मितिबाट 5 वर्षसम्म ब्याज अनुदान उपलब्ध गराउने नयाँ व्यवस्था गरिएको छ। यस व्यवस्थाले साबीको कार्यविधि अनुसार कर्जा लिएका ऋणीहरूलाई थप राहत पुग्नेछ। त्यस्तै कुनै त्रैमासिकमा परिस्थितिजन्य कारणले कर्जाको रकम भुक्तानी गर्न नसकेका ऋणीले अर्को त्रैमासिक बक्यौता चुक्ता गरी कर्जा नियमित गरेमा बैंक तथा वित्तीय संस्थाले सम्पूर्ण अवधिको ब्याज अनुदान माग गर्न सक्ने व्यवस्था गरिएको छ। यसका लागि बैंकले कर्जाको सदुपयोग भएको र परिस्थिति जन्य कारणले नै भुक्तानी रोकिएको यकिन गर्नुपर्नेछ। यसैको किस्ता ढिलो हुँदा अनुदान रोकिने डर रहने भएकाले अब ऋणीले अघिल्लो बक्यौता तिरेमा पूरै अवधिको अनुदान पाउने बाटो खुलेको छ। यस्तै प्राकृतिक विपद पीड़ितको निजी आवास निर्माण कर्जाका लागि अब ऋणीले सो घोषणा गर्नुपर्ने समेत व्यवस्था गरिएको आजको कारोबार दैनिकमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
6: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
5: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। नेपालको शान्तिभूमि लुम्बिनीको कमल जापानमा पुगेर फुलेको छ। नेपालको कमल फुलेपछि दुई देशका कूटनीतिक वृत्तमा खुशी छाएको छ। नेपालमा रहेको जापानको राजदूतावासले लुम्बिनीको कुदान क्षेत्रमा फुल्दै आएका कमलका फूल जापानको वाखायामा प्रान्तको कोया शहरमा फुलेको तस्विर सार्वजनिक गर्दै खुशी व्यक्त गरेको छ। दूतावासले भनेको छ, फक्रेको कमल फूलले दुई देश बीचको सात दशकको मित्रता, पारस्परिक सम्मान र सांस्कृतिक आदान प्रदानको सम्झना गराएको छ। कमल जस्तै दुई राष्ट्र बीचको मित्रता बढ़दै जाओस्, फुल्दै जाओस् र भावी पुस्तालाई प्रेरणा दिलाओस्। जापानको राष्ट्रिय फूल साकुरा काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा रहेका बगैंचामा केही वर्ष यता फुल्न थालिसकेका छन्। नेपालको राष्ट्रिय फूल लालीगुराँस पनि जापानमा फुलाउने प्रयास भइरहेको छ। जापानमा नेपालको कमल फुलेपछि रौनक थपिएको छ। दूतावासले भनेको छ, जापान र नेपाल बीचको कूटनीतिक सम्बन्धको 70 वार्षिक उत्सवको सम्झना गर्दै नारा प्रान्तको सोरेन्जी मन्दिरका प्रमुख पुजारी तखाता किमिनोरीले फूल फुलाउनु भएको हो। दूतावासका अनुसार पुजारी तखाता जीव वैज्ञानिक हुनुहुन्छ। उहाँकै पहलमा बिउबाट कमलको फूललाई सफलतापूर्वक पुनर्जीवित गर्न सकिएको दूतावासले जनाएको छ। दूतावासले अगाडि भनेको छ, यसको बिउ लुम्बिनीको प्रातात्विक स्थलबाट संकलन गरिएको थियो, पछि वाकायामा प्रान्तको कोया टाउनमा उब्जाइएको खबर आजको गोर्खा पत्रमा छ।
5: अब विदेशको खबर। भारतमा मेडिकल प्रवेश परीक्षा नीटको पेपर बाहिरिएको प्रकरणलाई लिएर शुरू भएको विद्यार्थी आन्दोलन अझै सकिएको छैन। शिक्षा प्रणाली सुधार, दोषीमाथि कार्यवाही र केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै विद्यार्थीहरू लामो समयदेखि केन्द्रीय राजधानी नयाँ दिल्लीको जन्तर मन्तरमा आन्दोलन गरिरहेका छन्। यही आन्दोलनलाई समर्थन गर्दै 26 दिनदेखि आमरण अनशनमा बसेका चर्चित सामाजिक अभियन्ता सोनम वाङचुकले अन्तत हिजो आफ्नो अनशन तोड्नु भएको छ। भारतका केन्द्रीय मन्त्री जेपी नड्डा र डाक्टर जितेन्द्र सिंह साथै लद्दाख एक्सप्रेस बडीका प्रतिनिधिहरूको उपस्थितिमा उहाँले अनशन अन्त्य गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ। देशमा सम्भावित हिंसा रोक्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै अनशन अन्त्य गरेको उहाँको भनाइ छ। अनशन तोड्दै उहाँले आन्दोलनकारी र सर्वसाधारणलाई कुनै पनि प्रकारको हिंसामा नउत्रिन आग्रह गर्नुभएको छ। भारत सरकारसँग भएका सहमति र शर्तबारे भने उहाँले छिट्टै विस्तृत जानकारी सार्वजनिक गर्ने समेत बताउनु भएको छ। शैक्षिक सुधारको माग गर्दै विद्यार्थी संगठनहरूले आन्दोलनलाई निरन्तरता दिएका छन्। उनीहरूले परीक्षाको विश्वास नेता कायम गर्न, दोषीमाथि कड़ा कार्यवाही गर्न, परीक्षा प्रणालीमा सुधार तथा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग दोहोर्याएका छन्। पछिल्ला केही दिन यता दिल्लीमा प्रदर्शन, धरना र विरोध सभाहरू चलिरहेका छन्। आन्दोलनको आउँदो दिशा सरकार र आन्दोलनकारी बीच हुने थप वार्ताको परिणाममा निर्भर हुने अनुमान छ। आन्दोलनलाई देशव्यापी बनाउन कक्रोच जनता पार्टी सीजेपीले आज भारतभर शान्तिपूर्ण प्रदर्शन गर्न आह्वान गरेको छ।
6: अब केही खेल खबर। नेपालले आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलामा लगातार दोस्रो हार बेहोरेको छ। हिजो नेपाललाई घरेलु टोली नेदरल्याण्डसले 6 विकेटले पराजित गर्यो। लगातार दोस्रो हारसँगै नेपालको शीर्ष चारमा रहने सम्भावना कमजोर बनेको छ। पहिलो खेलमा नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको थियो। नेपालले दिएको 158 रनको लक्ष्य नेदरल्याण्डसले 44 ओभर एक बलमा 4 विकेट गुमाएर पूरा गर्यो। नेदरल्याण्डसका लागि कप्तान स्कट एडवर्ड्सले अभिजित 61 रनको योगदान गरे। उनले 82 बलमा 2 चौका र 1 छक्का प्रहार गरे। त्यसै गरी नेपालका लागि सम्पाल कामी दिपेन्द्र सिंह हेरी र ललित नारायण राजवंशीले समान एक एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्ति पाएको नेपालले 44 ओभर 4 बलमा सबै विकेट गुमाउँदै 157 रन जोडेको थियो। नेपालका लागि आरिफ शेखले 41, गुलशन कुमार झाले 29, दिपेन्द्र सिंह हेरीले 21, आसिफ शेखले 14, करण केसीले अभिजित 13 र सम्पाल कामीले 10 रन जोडेका छन्। जितसँगै 29 खेलबाट 34 अङ्क जोडेको नेदरल्याण्ड तेस्रो स्थानमा छ। पराजित नेपाल 30 खेलबाट 24 अङ्कका साथ 5 औं स्थानमा छ। अब नेपालले साउन 11 गते सोमबार नामिबियासँग खेल्नेछ। खेलकै अर्को प्रसंगमा आउँदो असोजमा जापानमा हुने विश्व एसियाली खेलकुदको पुरूष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको सामना गर्ने भएको छ। हिजो सार्वजनिक समूह विभाजन अनुसार नेपाल समूह एमा परेको हो। समूह बीमा हङकङ, मलेसिया र ओमान रहेका छन्। हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टर फाइनलमा स्थान पक्का गर्नेछन्।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई वैधता दिन अस्वीकार गर्दै समान्तर गतिविधि गरिरहेको कांग्रेसको शेरबहादुर देउवा पक्षले राजनीतिक र कानूनी दुवै मोर्चाबाट सक्रियता बढ़ाएको छ। राजनीतिक रूपमा साउन 29 राष्ट्रिय कार्यकर्ता भेला बोलाएको देउवा पक्षले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएर कानूनी लड़ाई पनि थालेको हो।
6: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मध्य प्रदेशका तत्कालीन मन्त्री शैलेन्द्र प्रसाद शाहसहित 7 जना र एउटा निर्माण कम्पनी विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको खबर आजको गोर्खा पत्रमा छ।
5: बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल कारागार चलान भएका छन्। बैंकबाट लिएको कर्जा दुरूपयोग गरेको प्रष्ट भएको भन्दै उच्च अदालत पाटनले उनलाई हिजो थुनामा पठाएको हो।
6: सिंहदरबार परिसरमा संसद भवन निर्माण 7 वर्ष बित्न लाग्दा पनि पूरा नभएपछि फेरि म्याद थप्न लागिएको छ। भवन निर्माणका लागि पछिल्लो पटक थपिएको म्याद गएको पुष 16 मै सकिए पनि म्याद थप नगरी काम गराइँदै थियो। त्यसैता 6 महिना बित्दा पनि काम नसकिएपछि 6ौं पटक म्याद थप्ने तयारी भइरहेको कान्तिपुरमा खबर छ।
5: गएको आर्थिक वर्ष 2082-83 वाणिज्य बैंकहरूको निक्षेप 9,67,42,00,00,000 रूपियाँले बढ़ेको छ। तर यसै अवधिमा कर्जा प्रवाह भने 3,15,13,00,00,000 रूपियाँले मात्रै विस्तार भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
6: नयाँ राजदूत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। झण्डै 1.5 महिना अघि शुरू भएको छनौट प्रक्रिया अन्तर्गत परराष्ट्र मन्त्री शिशिर खनालले अर्को हप्तासम्म केही नाम सिफारिश गर्ने तयारी गर्नुभएको कान्तिपुर दैनिकमा खबर छ।
5: निसन्तान दम्पतिलाई सन्तान प्राप्त गराइदिने प्रलोभन देखाएर 16 वर्षीय नाबालिगको डिम्ब अवैध रूपमा कारोबार गराएको आरोपमा तनौकी राधिका गौतम पक्राउ परेकी छिन्।
6: बजारबाट मासु खरिद गर्दा अधिकांश उपभोक्ताले त्यसको गुणस्तर, स्वास्थ्य परीक्षण वा सरसफाईका मापदण्डबारे खासै चासो दिँदैनन्। पशु स्वास्थ्य तथा खाद्य सुरक्षा विज्ञका अनुसार अव्यवस्थित रूपमा वध गरिएका तथा परीक्षण बिनाका मासुजन्य पदार्थहरूले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्छन्।
5: काया कैरनमा अब पालो उखानको।
6: भन्न सजिलो, गर्न गाह्रो।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: विद्युत निर्यातबाट 1 वर्षमै 29,32,00,00,000 रूपियाँ आमदानी, 21 खर्बको वस्तु आयात हुँदा 3.25 खर्बको मात्रै निर्यात, बजेटको आकार भन्दा धेरै भित्रियो रेमिट्यान्स।
5: अदालतका फैसला 2 दशकसम्म कागजमै सीमित, सार्वजनिक सरोकारका मुद्दामाथिका फैसला कार्यान्वयनमा सरकारकै व्यवस्था।
6: धान रोपाई सहित खेतीका अरू काममा पनि आधुनिक यन्त्र उपकरणको प्रयोग बढ्दो, सामान्य मरमत सम्हारको ज्ञान र पाट पूर्जा जगेडामा राख्न किसानलाई सल्लाह।
5: भारतमा मेडिकल परीक्षाको विषयलाई लिएर शुरू भएको विद्यार्थी आन्दोलन फैलाउँदै 26 दिनपछि सोनम वाङचुकले तोडे अनशन, सीजेपीद्वारा आज शान्तिपूर्ण प्रदर्शनको आह्वान।
6: र आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालको लगातार 2रो हार, विश्व एसियाली खेलकुदको पुरूष क्रिकेट तर्फ नेपालले अफगानिस्तान र जापानसँग खेल्ने।
5: र अन्त्यमा आजको कार्टुन। आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। पानी पर्ने बित्तिकै सड़क जलमग्न हुने अवस्था र ट्राफिक जरिवानासँग यो कार्टुन सम्बन्धित छ। यहाँ पानी परेपछि सड़क पोखरी जस्तो भएको छ। गाड़ी चलाउने र हिँड्ने मान्छेहरूको अवस्था बिजोग छ। टाउकोमा हेलमेट लगाएर जुत्ता र रेनकोट हातमै बोकेका एकजना मान्छे कसैलाई मोटरसाइकल बोकाएर जलमग्न सड़कमा हिँडिरहेका छन्। अर्का मोटरसाइकल चालकले के गरे हो यस्तो भनेपछि उनी भन्दैछन्, रोड देखिँदैन, अब यस्तोमा कुदाए लेन मिचिएला, जरिवाना तिर्नुभन्दा त बोकाउँदा सस्तो पर्ने रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083 522 148 र 520 702।

0: कर्णालीका मुख्यमन्त्री विरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने नेकपा संसदीय दलको निर्णय केन्द्रको निर्देशन मान्न बाध्य नभएको भनाई।
1: साउनको पहिलो हप्ता सकिला कर्णालीमा 77% मात्र रोपाई, पोहोर भन्दा 5% कम।
0: दाङको घोराई उपमहानगरपालिकाले विभिन्न स्थानमा निर्माण गरेका जलाशयबाट 738 हेक्टर जमिनमा सिंचाई सुविधा।
1: र आईसीसी विश्वकप क्रिकेट लीग दुईमा नेपालको लगातार दोस्रो हार, घरेलु टोली नेदरल्याण्डसँग पनि पराजित। हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट दिलु रावत र केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णालीमा नेपाली कम्युनिष्ट पार्टी नेकपाले मुख्यमन्त्री अमलाल कर्णेल विरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्ण बहादुर जेशीले संसदीय दलको बैठकले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको बताउनुभयो। यसअघि नै मुख्यमन्त्रीमाथि विश्वास छैन भनेर पत्र दर्ता गरिसकेकाले फेरि अर्को निर्णय नहुने उहाँको भनाइ छ। केन्द्रमा नेकपा एमाले नेकपा बीच समीकरण बनेको भनिए पनि कर्णालीमा भने नेकपा यसअघिकै अडानमा कायम रहने पनि उहाँको भनाइ छ। कर्णालीमा कंग्रेस नेकपा मिलेर एकसाथ अघि मुख्यमन्त्री कर्णेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। उनीहरूले मुख्यमन्त्रीमा कंग्रेस संसदीय दलका नेता जीवन बहादुर साईलाई प्रस्ताव गरेका हुन्। कर्णाली प्रदेश सभाको हिजो बस्ने भनेको बैठक बस्दै नबसे भोलिसम्मलाई सारिएको छ। दिउँसो 3 बजे बस्ने भनेको प्रदेश सभाको बैठक नबसेर नै स्थगित गरिएको हो। सभामुख नन्दा गुरूङले विशेष कारण देखाउँदै बैठक बस्न नसकेको बताउनु भएको छ। आगामी बैठक साउन 9 गते शनिबार दिउँसो 3 बजेका लागि बोलाएको उहाँको भनाइ छ। कार्य व्यवस्था समितिको बैठकमा नेपाली कंग्रेस र नेपाली कम्युनिष्ट पार्टी नेकपाले मुख्यमन्त्री एमआर कर्णेल विरूद्ध दर्ता गराएको अविश्वासको प्रस्तावबारे छलफल भएर संसदको बैठक तय गरिएको उहाँको भनाइ छ।
1: साउनको पहिलो हप्ता सकिँदा पनि कर्णाली प्रदेशमा धान खेती हुने कुल क्षेत्रफलको जम्मा 77% मात्र रोपाई भएको छ। कृषि विकास निर्देशनालय स्वीकृति, पर्याप्त वर्षा नहुँदा र सिंचाई सुविधा सबै क्षेत्रमा नपुग्दा कर्णाली प्रदेशमा यो वर्ष धान रोपाई अपेक्षा गरेभन्दा ढिलो भएको जनाएको छ। प्रदेशभर अहिलेसम्म कुल खेतीयोग्य धान क्षेत्रफलको 77.05% मात्र रोपाई सम्पन्न भएको निमित्त निर्देशक चित्रबहादुर रोकायले बताउनु भएको छ। कर्णालीमा धान खेतीका लागि कुल क्षेत्रफल 43,290 हेक्टर मध्ये 33,353 हेक्टरमा मात्र रोपाई भएको छ। पोहोर अवधिमा 83.23% रोपाई भएको पनि रोकायले बताउनु भएको छ। यसपालि समयमै मनसून सक्रिय नहुँदा र आकाशै पानीको भरमा रोप्नुपर्ने किसानहरूले रोपाई सार्न बाध्य भएका छन्। थोरै क्षेत्रफल मात्र रोपाई हुने हिमाली जिल्लाहरूमा भने तुलनात्मक रूपमा बढ़ी रोपाई भएको छ। जुम्लामा यसपालि रोपाई सम्पन्न भइसकेको छ भने डोल्पामा 98%, हुम्ला र मुगुमा समान 95% र रूकुम पश्चिम र सल्यानमा 92% रोपाई हुँदा जाजरकोटमा 90%, कालीकोटमा 85% रोपाई भएको छ। यस्तै गरी सबैभन्दा धेरै धान रोपाई हुने र उत्पादन बढ़ी हुने सुर्खेतमा भने सबैभन्दा कम 55% र दैलेखमा 79% भन्दा कम रोपाई भएको पाइएको छ। सबैभन्दा धेरै धान खेती हुने सुर्खेतमा 14,921 हेक्टर मध्ये 8,207 हेक्टरमा मात्र धान रोपिएको छ। धान रोपाई ढिलो हुँदा बिरूवा परिपक्व हुन समय लाग्ने, समय छोटिने र बोटको वृद्धि कमजोर हुने तथा उत्पादन घट्ने जोखिम बढ़ने कृषि विज्ञहरूले बताएका छन्। विशेष गरी वर्षामा आधारित खेती प्रणाली भएका क्षेत्रमा समयमै रोपाई हुन नसके उत्पादन घट्ने सम्भावना बढ़ेको बताइएको छ।
0: धानको घोराई उपमहानगरपालिकाले विभिन्न स्थानमा निर्माण गरेका जलाशयबाट 738 हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको छ। कृषि उत्पादन वृद्धि, जलस्रोतको संरक्षण र वर्षा यामको पानी संकलन गर्ने उद्देश्यले उपमहानगरपालिकाले 43 वटा कृत्रिम जलाशय निर्माण गरेको छ। घुराई उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले जलाशयबाट विस्तार गरेको सिंचाई सुविधाले खेतीयोग्य जमिनमा उत्पादन बढ़ाउन महत्वपूर्ण योगदान पुगेको बताउनुभयो। कृषि क्षेत्रसँगै जल संरक्षण, वातावरणीय सन्तुलन र पर्यटन प्रबन्धनमा पनि जलाशय उपयोगी बन्दै गएको उहाँको भनाइ छ। घुराईकामा अधिकांश जलाशय सीम भएको जमिनमा ठूलो पोखरी निर्माण गरेर तथा साना खोल्सामा बाँध बाँडेर बनाइएको छ। उहाँले वर्षायाममा संकलित पानी हिउँदसम्म खेतीमा प्रयोग हुने गरी संरचना तयार गरेको पनि बताउनु भएको छ। महानगरपालिकाका 19 वटा मध्ये 14 वटामा कृत्रिम जलाशय निर्माण गरिएका छन्। यी मध्ये घुराई 1 र 2 को सिमानामा रहेको चेपे जलाशय विशेष चर्चित रहेको छ। करिब 7.5 बिघा क्षेत्रफलमा फैलिएको यो जलाशय अहिले सिंचाईसँगै स्थानीय आकर्षणको केन्द्र समेत बनेको छ। उपमहानगरपालिकाले जलाशय निर्माणले वर्षायाममा खेर जाने पानीको उपयोग बढ़ेको बताएको छ।
1: जिल्ला प्रहरी कार्यालय बाँकेले गत 4 महिनामा 92 जना फरार दोषीलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको जनाएको छ। अदालतबाट कैद तथा जरिवाना तोकिएर फरार रहेका व्यक्तिमध्ये खोज तलाशका क्रममा 92 जनालाई पक्राउ गरी अदालत पेश गरिएको हो। प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतीत सिंह राठौरले पक्राउ परेर फरार दोषीबाट 47,10,000 रूपियाँ जरिमाना पनि असुल गरिएको बताउनु भएको छ। उहाँले पक्राउ परेकाबाट 45 वर्ष 3 महिना 23 दिन कैद सजाय समेत भुक्तानी गराइने बताउनु भएको छ। अदालतबाट सजाय तोकिए पनि लामो समयदेखि फरार रहेका व्यक्तिलाई खोजी गरी कानूनी दायरामा ल्याउने सरकारको नीति अनुसार प्रहरीले अभियान सञ्चालन गर्दै आएको सूचना अधिकारी राठौरले बताउनु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले केही वर्ष यता सञ्चालन गर्दै आएको फरार अपराधी पक्राउ अभियान अन्तर्गत हरेक महिना 50 देखि 100 जनासम्म फरार व्यक्तिलाई पक्राउ गर्ने गरिएको जनाएको छ। अदालतबाट फैसला भई कैद तथा जरिमाना तोकिएका धेरै व्यक्तिले अझै पनि आफै अदालतमा उपस्थित भएर फैसलाको सम्मान नगरेकाले उनीहरूलाई खोजी गरी पक्राउ गर्ने काम गरिएको प्रहरीले जनाएको छ। भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। रेलाई भने यो विश्राम।
2: यो तपाईलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईमा पनि छ भने विश्वकै उत्कृष्ट क्षार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंग सप्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
5: सबैजनालाई नमस्कार छ है।
6: नमस्कार।
5: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
6: यसका लक्षणहरू के के हुन्?
5: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
6: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
5: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
6: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
5: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
7: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यसका लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
2: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, सागसब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
8: री इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पिसिएल इन जनरल मेडिसिन एचए, पिसिएल इन ल्याब टेक्निसियन सिएमएलटी, पिसिएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
8: किन रोज्ने कलेज अफ अलाइड लाइन शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास,
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
8: सम्पर्क कलेज अफ अलाइड नेपालगञ्ज बाँके भाट भटिनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।
9: रेडियो भेरी एफएम।
1: तपाईँले सबैको मन छुने रेडियो, रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीका मुख्यमन्त्री विरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने नेकपा संसदीय दलको निर्णय केन्द्रको निर्देशन मान्न बाध्य नभएको भनाई। साउनको पहिलो हप्ता सकिँदा कर्णालीमा 77% मात्र रोपाई, पोहोर भन्दा 5% कम लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। अवैध कारोबारमा संलग्न भएको आरोपमा नेपालगंज स्थित बस्ता क्षेत्रबाट एकजनालाई पक्राउ गरिएको छ। बस्ताको न्यू लक्ष्मी होटल एण्ड लजका कर्मचारी वीरबहादुर रावतलाई 4 लाख भारतीय रूपियाँ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बाँकेका एसपी अंगुर जीसीले बस्तारको क्षेत्रमा अवैध कारोबार भइरहेको विशेष सूचनाको आधारमा 800 थान भारतीय, 500 का नोट सहित राउतलाई पक्राउ गरेको बताउनुभयो। भारतीय 500 का नोट नेपालमा कारोबार गर्न प्रतिबन्ध लगाएको प्रहरीको भनाइ छ। लजका संचालक धर्मराज बस्नेतले जाजुकोटबाट आएको 6 जना ठेकेदारको जिम्मामा रहेका करिब 50 जना श्रमिकलाई भारतीय रूपियाँ आवश्यक परेकाले रकम संकलन गरी सटाईका लागि कर्मचारी राउतलाई पठाएको जिकिर गर्नुभएको छ।
1: दागमा प्रहरीले बिलबिजक नभएको 45 बोरा युरिया मल बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले बिलबिजक नभएको 45 बोरा युरिया मल बरामद गरेको हो। राप्ती गाउँपालिका एक भालुवाङ चोक स्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा 45 बोरा युरिया मल बरामद गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। मलको अनुमानित मूल्य 1,00,000 रूपियाँ भन्दा बढ़ी रहेको समेत प्रहरीले जनाएको छ। बरामद गरिएको युरिया मल आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि कृष्णनगर भन्सार कार्यालय कपिल वस्तुमा पठाइएको पनि प्रहरीले जनाएको छ।
0: चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले कैलालीको धनगढ़ीमा 24 औं सत्याग्रह शुरू गर्नुभएको छ। घोषणा गरेसँगै सुदूरपश्चिममा उहाँलाई आमरण अनसन स्थगित गर्न आग्रह गर्ने क्रम बढ़ेको छ। डाक्टर केसीले दिउँसो 3 बजेदेखि धनगढ़ी स्थित कृष्ण मन्दिर धर्मशालामा आमरण अनसन शुरू गर्नुभएको छ। सरकारले विगतका सहमति कार्यान्वयन नगरेको चिकित्सा शिक्षा आयोग र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठित विश्वविद्यालयमा कानून विपरीत नियुक्ति गरेको दावी गरेको छ भने ती निर्णय सच्याउनु पर्ने माग राख्दै केसी पुनः सत्याग्रहमा बस्नु भएको हो। यता सुदूरपश्चिममा भने लामो समयदेखि प्रतीक्षामा रहेको गेटा विश्वविद्यालय सञ्चालनको चरणमा पुगेका बेला आन्दोलन उचित नहुने तर्क पनि उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सुदूरपश्चिमका सदस्य नीतिश जोशीले कृष्ण मन्दिर धर्मशालामा पुगेर डाक्टर केसीसँग भेट गरी सत्याग्रह नगर्न आग्रह गर्नुभएको छ। उहाँले विश्वविद्यालय सञ्चालन प्रक्रिया अहिले निर्णायक चरणमा पुगेको उल्लेख गर्दै आन्दोलनका कारण प्रक्रिया प्रभावित हुने पनि बताउनु भएको छ। गेटा विश्वविद्यालय प्रदेशवासीको दशकौंदेखिको सपना भएकाले अहिलेको अवस्थामा आन्दोलन भन्दा विश्वविद्यालय सञ्चालनलाई प्राथमिकता दिनुपर्ने भनाई उहाँले राख्नु भएको छ। यस्तै अनिरा सुबी कैलालीका अध्यक्ष कुबेर खड्काले कृष्ण मन्दिर धर्मशालाका संचालक मुक्तिनाथ पन्तलाई फोन गरी डाक्टर केसीलाई धर्मशालामा अनसन बस्न नदिन आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमा पनि गेटा विश्वविद्यालय सञ्चालनको पक्षमा आवाज उठ्ने क्रम बढ़ेको छ।
1: भैतडीको पुर्चौडी ढोला मोड़ सड़क पहिरोका कारण अवरूद्ध हुन पुगेको छ। हिजो करिब 3 बजे पुर्चौडी नगरपालिका 7 स्थित चिसापानी क्षेत्रमा पहिरो खसेपछि सड़क अवरूद्ध बनेको हो। सड़क अवरूद्ध भएसँगै पुर्चौडीबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन्। यात्रुहरू बाटोमा रोकिएका छन् भने आवागमन प्रभावित भएको छ। पुर्चौडी नगरपालिकाका प्रमुख दीपक बमले पहिरो पन्छाउन जेसीबी मेसिन प्रयोग गरिएको भन्दै निरन्तर पहिरो खसिरहेकाले सड़क सञ्चालनमा केही कठिनाई भइरहेको बताउनु भएको छ। सुरक्षित रूपमा पहिरो हटाउने काम चलिरहेकाले आवश्यक सतर्कता अपनाउन र वैकल्पिक व्यवस्था गर्न यात्रु तथा सवारी चालकलाई आग्रह समेत गरिएको छ। भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
3: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनाउन हार्दिक अनुरोध गर्दछौ।
10: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिती धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा स्वीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी साजी बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415878917।
11: ए रामलौटन भाइ, के गर्दैछौ?
12: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
13: हजुर,
12: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
13: हस् बाबा।
11: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
12: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
11: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउ त।
12: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौँ कि?
11: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
12: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
11: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोगको अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
12: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
7: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
14: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ भाग छ।
0: सूचना
15: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
15: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
9: रेडियो भेरी FM।
1: तपाईँहरूले सबैको मन सुने रेडियो रेडियो भेरीका साथै विभिन्न एफएम रेडियोहरूमा पनि हामीलाई सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरो लगायत

0: आफ्नो अनसन हिजो साँझ तोड्नु भएको छ।
1: भेरी खबरको अन्त्यमा अब खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत नेदरल्याण्डमा जारी थियो त्यसै श्रृंखलामा नेपाल लगातार दोस्रो खेलमा पनि हार बेहोरेको छ। नेपाल दोस्रो खेलमा घरेलु टोली नेदरल्याण्डसँग 6 विकेटले पराजित भएको हो। 158 रनको सहज लक्ष्य नेदरल्याण्डसले 35 बल बाँकी छँदा 4 विकेट गुमाएर पूरा गरेको। टस हारेको नेपालले शुरूआती ब्याटिङ गरेको नेपालले फितलो प्रदर्शन गर्दै 44.5 ओभरमा सबै विकेट गुमाएर 157 रन मात्र बनाउन सक्यो। नेपालका लागि आरिफ शेखले सर्वाधिक 41 तथा सोमपाल कामीले 29 र दिपेन्द्र सिंह ऐरीले भने 21 रन जोड्नुभयो। यस श्रृंखलाको पहिलो खेलमा नामिबियासँग 8 विकेटले पराजित नेपाल पराजित भइसकेको छ। नेपालले यस श्रृंखलाको तेस्रो खेलमा साउन 11 गते पुनः नामिबिया र साउन 13 गते नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। लिग दुई अङ्क तालिकामा नेपाल र नामिबिया दुवैको 29 खेलबाट समान 24 अङ्क पुगेको छ भने राम्रो नेट रन रेटका आधारमा नेपाल 5 र नामिबिया 6 औं स्थानमा रहेका छन्। नेदरल्याण्ड 32 अङ्कसहित तेस्रो स्थानमा छ। अङ्क तालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रोमा स्कटल्याण्ड र चौथोमा ओमान रहेका छन्। विश्वकप ग्लोबल क्वालिफायरमा स्वत स्थान बनाउन शीर्ष 4 भित्र रहनुपर्ने भएकाले नेपालका लागि बाँकी खेलहरू निकै महत्वपूर्ण रहेका छन्। विश्वकप लिग दुईमा प्रत्येक टोलीले 36 खेल खेल्नेछन्। नेपालको अझै 7 खेल बाँकी रहेकाले शीर्ष 4मा पुग्न जित्नै पर्ने दबाव छ। यस्तै एक दिवसीय मान्यता जोगाउन भने शीर्ष 6 भित्र रहनु पर्याप्त हुनेछ।
0: खेल खबर सँगै रिलाइ बिहानको भेरी खबर सकियो। बिदाउन गेलसम्मका मुख्य खबर फेरि एकपटक।
1: कर्णालीका मुख्यमन्त्री विरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने नेकपा संसदीय दलको निर्णय केन्द्रको निर्देशन मान्न बाध्य नभएको भनाई।
0: साउनको पहिलो हप्ता सकिँदा कर्णालीमा 77% मात्र रोपाई, पोहोरभन्दा 5% कम।
1: दाङको घोराई उपमहानगरपालिकाले विभिन्न स्थानमा निर्माण गरेका जलाशयबाट 738 हेक्टर जमीनमा सिँचाई सुविधा।
0: र आइसिसी विश्व क्रिकेट लिग दुईमा नेपालको लगातार दोस्रो हार, घरेलु टोली नेदरल्याण्डसँग पनि पराजित। बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै दिलु रावत र केशव ढकाल विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz, गर्जन त सधैँ बाघ झै।
3: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
4: बिहान 10 बजेदेखि
3: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442559909 र 98442597।
5: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
6: तपाईँ मात्रै चुरोट, स्कुति, गाजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको स्कुति, पुकार, सेम्बहार, गाजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
5: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत

0: है कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
1: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
2: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
3: यही साउन 8 गते शुक्रबारको दिन
2: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रोनिया एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ सुनि।

0: ओइ सन्जु कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लाग्यो कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857033582।
1: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भरिगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
4: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
1: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: तपाईँको गाउँमा तपाईँको ठाउँमा तपाईँको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: दुबई हुन थाल्यो, गाह्रो पो भयो त
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चालित स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चालित स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्ची र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98699771777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 9 गते शनिबारका दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
2: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
3: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
2: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
3: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
2: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भुरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउ न, मलाई हतार भइसक्यो।
3: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
4: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्ट का साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
3: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 98-64-35-80-76, 98-48-067-187 र 98-69-51-84-78।
4: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
5: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात् रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित भरको खाना रोजौ। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
6: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz।
7: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँलाई स्वागत छ। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको चाहिँ आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत हुनेछ के भन्छ खोली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेषराशिबाट राशिफल र तपाईँसँग भएका ज्योतिषीय धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान पनि गर्ने र तपाईँको प्रश्नको उत्तर दिने काम गर्छौ। हरेक दिन 8-9 हामी नेपालभरबाट एकै साथमा बजिरहेका छौ। नेपालका विभिन्न सयौं रेडियो स्टेशनहरूबाट हामी कार्यक्रम तपाईँलाई एकै साथमा तपाईँको घरसम्म, तपाईँको रेडियो सेटसम्म पुर्याइरहेका छौ। कार्यक्रम ज्योतिष दर्पणमा तपाईँलाई ढिलो नगरिकन कार्यक्रमलाई अगाडि बढाएर तपाईँलाई जानकारी गराउँ आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट। आज मिति 2083 साल श्रावण 8 गते हो, आज शुक्रबार। तदनुसार ईस्वी सन् 2026 आज जुलाई 24 तारिक, नेपाल सम्मत 1146 दिल्ला थियो।

0: रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्ष ऋतु आषाढ़ शुक्ल पक्ष सूर्य उदयमा आज दशमी तिथि छ। 12:17 बिहानको 10:18 तथा उपरान्त भने 11 रहनेछ। अनुराधा नक्षत्र अहोरात्र यानि कि 60 घटी रहेको छ। शुभ युग रहेको छ 43:39 भवकरण 44:26 आज आनन्द युगमा भने राक्षस युग रहेको छ। आजको निर्माणको समय 33:52 बिहान सूर्य उदय 5:23 जाँदा भयो। साँझ सूर्यास्त 6:56 जाँदा रहनेछ। आज विशेष गरी दशमी हो भने भोलि एकादशी छ। भोलिको एकादशीको नाम हो हरि शयनी एकादशी व्रत। हरि भगवान शयन गर्नुहुने चतुर्मास प्रारम्भ हुने दिन भोलि। भोलिबाट सबैले चतुर्मासको व्रत प्रारम्भ गर्ने मैले धेरैचोटि भनी गरेका छु। भोलि तुलसी रोप्ने दिन पनि हो। आफ्नो घरमा भएका तुलसी भए सार्नु, नभए ओल्लो घर पल्लो घरमा मागेर भए पनि ल्याएर तुलसी रोप्नु, भएर पाए 5 रोप्नु, नभए 3 रोप्नु, नभए 2 रोप्नु, नभए 1 रोप्नु, रोप्नु अनिवार्य रोप्नु है। मठहरू तपाईँले बनाइसक्नु भएको छ, मलाई धेरैको फोन आएको छ यसपालि तुलसीको मठ बनाउने हिसाबमा। अस्ति के भन्दै हुन्थ्यो एकजनाले भने मठ त बनाउन खोजेको गुरु, आज र भोलि 2 लाएर बन्छ अरे, आजै सक्नु पर्ने त हुन्न नि है भन्नुहुन्थ्यो। मैले भने अह, काम गर्दा पहिले सकिन्छ भनेको त्यस्तो हुँदैन, मठ बनाउनु बा सकियो भने। मैले त्यही भएर भोलि हरि शयनी एकादशी व्रत असाध्य पावन छ। यसको अझ धेरै विस्तृतमा तपाईँको कमेन्टहरू हेरेर हामी केही जिज्ञासाहरू भइराख्दै गर्नुहोला, त्यसको पनि हामी तपाईँलाई जानकारी गराउँला। र हामीले भनेका छौँ यो एकादशी पछाडि हामी सिन्धुली वर्दिवास आउने भएको थियौँ, खासै फोन आएको छैन, खै आउने कि नआउने पो भइरहेको छ हामीलाई त। अब यतिखेर सिन्धुलीबाट कार्यक्रम सुन्नु भएको छ, होइन गुरु त फोन नगरेको नआउनु हुने रहेछ भन्ने भयो भने फोन गर्नुहोला, नभए आउने छाँडकाट देखिएन। यो बर्खाको मासमा तपाईँहरूलाई फोन पनि आएको छैन, आउने जाने त्यो हैरानीमा मात्रै गर्नुभन्दा तपाईँहरू आउनु भएन अर्थ रहँदैन। वर्दिवासमा पनि त्यस्तै छ, मैले आउँछु भनेको थिएँ, फोन बिल्कुलै कमी छ। अब कहिले आउने हो, तपाईँहरूले फोन गर्नु भने आउँछौ, फोन गर्नु भएन भने राजी छ होइन। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, अब भने कार्यक्रममा ढिलो नगरिकन प्रस्तुत गर्छु। ग्रह गोचर सूर्य कर्कट राशिमा छन्, चन्द्रमा वृश्चिक राशिमा छन्, मंगल यतिखेर वृष राशिमा छन् भने बुध मिथुन राशिमा छन्, बृहस्पति कर्कट राशिमा छन्। त्यस्तै गरेर आजको दिनमा शुक्र ग्रह सिंह राशिमा रहेका छन्। शनिको अवस्था यतिखेर यहाँबाट हेर्दाखेरि चाहिँ के देखिन्छ भने मीन राशिमा छन्, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा। आजको ग्रहको चालबाट हामी देख्न सक्छौ। यो जानकारी सहित अब कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर प्रस्तुत गर्छु। तपाईँका दिनले के भन्छन्, तपाईँको ग्रहले तपाईँको ग्रहको अवस्था के कस्ता छन् भन्ने कुरामा हामी जानकारी गराउँ। तपाईँको ग्रह गोचर र अबको क्रममा मेष आदि बाह्र राशि फलबाट आठौं चन्द्रमा छ। यात्रा गर्दा ख्याल गर्नु, चोटपटेकोबाट बच्नुहोला, दिन राम्रो छैन, साथीभाइसँग पनि ख्याल गरेर अगाडि बढ्नु राम्रो हुन्छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा शुभ छ, मान सम्मानमा पनि वृद्धि रहने योगहरू राशिमा संकेत छ। गरेका कामहरूबाट साथ पाइने खालको युग त छ, तर अलिकति केही स्वास्थ्यमा भने ख्याल गर्नुहोला, बिक्रीको अवस्थाहरूमा देख्न सकिन्छ। शत्रुबाट विशेष ध्यान दिनु, प्रेममा अधुरो रहनेछ, पठन पाठन मजाले राम्रो छ, बोलीको व्यवसायबाट राम्रो हुन्छ। लग्नमा यतिखेर बृहस्पति उच्च हुनु, पञ्चम स्थानमा चन्द्रमा रहनु विद्यामा राम्रो छ, शेयर बजारमा मनज्ञ धन आर्जन गर्न सकिन्छ। नाचगान खेलकुदका क्षेत्रमा भने मन वृद्धि रुचिहरू रहनेछ। सिंह राशिको लागि भने प्रेममा असाध्य अशुभ छ, भएका पति र पत्नी बीचको पनि सम्बन्धमा धेरै कठिनाइहरू आउन सक्छन्, ख्याल गर्नु। तपाईँको कामबाट अलिकति केही भय हुन सक्छ, सावधानी नअपनाएको खण्डमा पारिवारिक बिछोडको पनि योग छ। मन तपाईँको लागि हर्ष उल्लासले भरिएको छ, तपाईँको काममा सहज हुनेछ, साथीभाइबाट हौसला प्रदान राम्रो पाउनुहुनेछ भने गर्दै आएको हरेक कामबाट सफलता राशिमा संकेत छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
0: मन प्रसन्न रहनेछ। धनस्थानको चन्द्रमा मामली पक्षबाट सहयोगको अपेक्षा गर्नु राम्रो मानिन्छ। आजको दिनमा नयाँ वस्तुहरू खरिद बिक्रीको लागि आज मन लाग्न सक्छ। लत्ता कपडा वस्त्रहरूमा महत्वपूर्ण उपहारहरू प्राप्त रहन सक्छ। दिन शुभ सकारात्मक छ। गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ भने मान सम्मानमा वृद्धि हुनेछ। आर्थिक ताकेका कामबाट पनि तपाईँको लागि धेरै कुरामा सहज राशि वृश्चिकबाट संकेत छ। धनुराशि हुनेको लागि मान सम्मानमा वृद्धि हुन्छ। नबनेका कामहरू बन्दै जाने खालका योगहरू छन्। तर यतिखेर बाह्रौं चन्द्रमा भएकाले अलि कहिले काहीँ झुठो आरोपहरूको सामना पनि गर्नुपर्छ। अन्यथा ग्रहमा ठिक छन्। तपाईँको लागि सकारात्मक ऊर्जाको साथ साथमा मान सम्मानमा पनि वृद्धि रहनेछ।
2: मकर राशि
0: बृहस्पतिको पूर्ण दृष्टि राशिमा छ। यसले गर्दा सकारात्मक त होइला तर आफ्नो स्वामी शनि तृतीय हुँदा दाजुभाइबाट टाढा रहनु। कारोबारमा विशेष ध्यान दिनुहोला। लेनदेनमा आजको दिन तपाईँको लागि अलिक खराबी रहन सक्छ। पठन पाठनमा शुभ छ। वैदेशिक यात्राको लागि तयारी गर्दै हुनुहुन्छ। काममा ऊर्जा मिल्नेछ।
2: कुम्भ राशि
0: मान सम्मानमा वृद्धि हुन्छ। नबनेका कामहरू बन्दै जान सक्ने खालका सम्भावनाको योगहरू राम्रो छन्। आजको दिनमा तपाईँको लागि धेरै कुरामा सहज आजको राशिबाट संकेत कुम्भलाई देख्न सकिन्छ। साढे 7 को शनि छ तर पनि चन्द्रमाको आज शुभ दृष्टिले गर्दा काममा अधुरोपन पूरा हुनेछ। मनले इच्छाएका कामहरू पूरा हुँदा मन भने हर्षित रहनेछ। काम सकारात्मक छ। तपाईँको लागि उन्नति र प्रगतिको लागि मार्ग प्रशस्त राम्रो छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँलाई पुनः स्वागत छ। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको चाहिँ आज पनि उपस्थित छु। पञ्चाङ्ग, ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, तपाईँहरूका दिनलाई कसरी हामीले हेर्न सक्छौं, तपाईँको चिनामा के लेखिएको छ, त्यसको आधारमा तपाईँको भविष्यमा हुने घटना दुर्घटना उताप चढाव के छन् होइन, सबै कुरालाई हामी यहाँबाट निहाल्नेछौ। मात्र तपाईँले फोन गर्नुहोला, धैर्य धारण गर्नुहोला। फोन गर्दाखेरि साल, महिना, गते, समय, जन्मेको जिल्ला, बार, सबै कुराहरू कपीमा लेखेर मात्रै फोन गर्नुहोला। सकभर मैले तपाईँलाई अनुरोध गर्ने गरेका छु, जिज्ञासाहरू पनि कपीमा भइदिए भने कति राम्रो हुँदो होइन। त्यही भएर तपाईँहरूले हामीलाई सम्पर्क गर्नुहोला। र कति व्यक्तिहरूले यतिखेर हामीलाई हाम्रो पात्रो एप्लिकेशनबाट सनातन रेडियो नेटवर्कमा गएर हाम्रो यो कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले त्यहाँबाट फटाफट रूपमा भोलिको एकादशीको बारेमा केही महत्वपूर्ण कुराहरू मलाई सोध्नु भयो भने म त्यसको बारेमा जानकारी पनि गराउनेछु है। तपाईँहरू भोलिको एकादशीको तयारी कस्तो गर्दै हुनुहुन्छ, के गर्ने तयारीमा हुनुहुन्छ, भोलि तपाईँको गाउँतिर कस्तो परम्परा छ है, अनि तपाईँहरूले चाहिँ के छ, सबै कुरा हामीलाई जानकारी गराउँदै गर्नुहोला है। हामी प्रत्यक्ष रूपमा तपाईँहरूलाई जानकारी गराउँछौ। एउटा कमेन्ट छ हिजो गणेश कोइरालाको, कमेन्ट लिन्छु, त्यसपछि हामी फोनमा सम्पर्क गर्नेछौँ। तपाईँसँग फोनमा आउनुहोला, फोन आएको छैन, त्यही भएर हामी यता कमेन्टतिर लागिहाल्यौं। गणेशजीको हिजोको एउटा मैले सप्ताहको लागि उत्तर दिएको थिएँ, त्यसको कमेन्ट हिजो आएको रहेछ, तर हिजो हामीले कार्यक्रम सक्नलाई उतातिर थियो। अब आजको कमेन्ट म उहाँलाई पढ्छु। आज पनि आज चाहिँ मैले सुरुमै कमेन्ट पढेको छु, केही फेरि मनमा लाग्यो फेरि पनि दोहोऱ्याउन सक्नुहुन्छ गणेशजी, उहाँको कमेन्ट पढौं। राधे राधे गुरुजी, म बझाङबाट। हाम्रो देशमा त ब्राह्मण गुरूहरूले लुट धन्दा चलेको रहेछ, यसले गर्दा हिन्दू सनातनी धर्ममा वितृष्णा जागेको देखिएको छ भन्नुभएको छ सोर्याना। गलत हो यो कुरा, तपाईँहरूले अहिले जुन शब्द बोल्नु भएको छ, हाम्रो देशमा त ब्राह्मण गुरूहरूले लुट धन्दा चलेको रहेछ। कसले लुट्यो एउटा प्रमाण दिनु त मलाई, त्यसरी बोल्नु हुँदैन है गणेशजी। यसले गर्दा हिन्दू सनातनी धर्ममा वितृष्णा जागेको देखिएको छ। तपाईँसँग मैले चिना हेरेको पैसा लिँदा, अर्कोसँग मैले चाहिँ तपाईँको ग्रहशान्ति गरेको पारिश्रमिक लिँदा लुटेको हुन्छ, त्यसलाई लुटेको भन्न मिल्दैन। लुटिने तपाईँ उस्तो ख्याल गर्नुहोला, लुट्नु भनेको तपाईँमा भएको पैसालाई खोसेर लाँदा लुटेको भनिन्छ। पारिश्रमिक लिँदा ब्राह्मणलाई हेर्ने तपाईँको नजर गिद्धे नजर भएको छ, कुदृष्टि छ, राम्रो छैन तपाईँको नजर, त्यसलाई तपाईँले फेरि सुधार गर्नुहोस्, ख्याल गर्नुहोला है। यसले गर्दा हिन्दू सनातनी धर्ममा वितृष्णा जागेको देखिएको छ भन्नुभएको छ। हिन्दू धर्म, हिन्दू सनातनी धर्ममा वितृष्णा जागेको ठिक छ, तर कसैले कसैको पैसा लुटेको छैन। तर यस अवस्थामा अब यस्तो छ क्या, अब भन्दाखेरि फेरि मन चसक्क दुख्ला होइन। तपाईँहरू कतिसम्म पटमुर्ग हुनुहुन्छ भने नि, हिजोसम्म दोहोरी गाएको मान्छेलाई आज तपाईँले माता भन्न गएर खुट्टा ढोगिदिनुहुन्छ क्या। मेन समस्या यो छ क्या, उसले रिसर्च कहाँ गरेको छ, कहाँ पढेको छ, खै बुझ्यो तपाईँहरूले, त्यो त तपाईँको गल्ती हो नि। लक्ष्मण सुवेदीले के भन्दैछ त्यसलाई ध्यान दिँदैन। लक्ष्मण सुवेदी को हो भन्ने कुरो पहिले मेरो ब्याकग्राउन्ड चेक गरौँ न तपाईँले। मेरो अध्ययन कति वर्षदेखिको सुरु भएको, मेरो कुल परम्परा खानदान सबै हेर्नु त एकचोटि। हच्चाको घरमा टिको लाउँदैन तपाईँहरू गएर चाहिँ हामफलेपछि, अनि तपाईँहरू नडुबेर को डुब्छ त। त्यही हो, त्यस्तालाई गुरु भन्न मिल्दैन हजुर। गुरु भनेको ज्ञानीलाई भनिन्छ, ज्ञानी पाँच दिनमा छ महिनामा हुँदैन हजुर, पर्छ वर्षौं अध्ययन गर्नुपर्छ। यहाँ दुई दुईवटा डिग्री लिएर गर्दा त अझै पढे जस्तो लाग्दैन आफूलाई। तपाईँहरू चाहिँ यत्तिकै चाहिँ होइन, त्यो ख्याल गर्नु, तपाईँहरू आफै चाहिँ एकदम अवस्थामा हुनुहुन्छ, त्यो अवस्थामा हुनुहुन्छ। तर यस अवस्थामा पनि हजुरले सेवाको भाव राख्नु भएको छ र सत्ताको विषयमा थोरै पैसामा गर्न सकिने कुरा जानकारी गराएको सुन्दा खुसी लाग्यो भन्नुभएको छ। अब यो मैले अहिले भनेको होइन, तपाईँलाई यही भएर मैले भन्ने गर्छु, कार्यक्रम दैनिक सुन्ने गर्नु कारण यो हो क्या। मैले आज होइन, आजभन्दा 7 वर्षदेखि भनिरहेको छु। तपाईँको घरमा आउँदाखेरि तपाईँ घर चाहिँ तारतले हुने, तपाईँको चाहिँ क्रेटा ब्रेजा गाडी चढेर हिँड्ने अन्त पनि हामीले फ्रीमा फ्री गर्दैनौ नि त. जो गरिब छ, जो मैले त धेरै वर्ष त हजुर लक्ष्मी पूजामा रोटी खाने पैसा, लक्ष्मी पूजामा लक्ष्मीको लागि बत्ती किन्ने पैसा मैले हजारौं खर्च गरेको छु, तर मैले त बाहिर भन्ने हिँड्दिनँ क्या हजुर. मैले फोटो कसैको हाल्दिनँ. मैले भन्ने गर्छु जसले जसलाई सहयोग गरेको छ त्यो फोटो हाल्नु भनेको के हो, तामसी बनाऊ देखावटी. एक बर चामल दिएर दसजनाले हात लगाइरहन्छ, किन हात लानु पर्यो? दियो त मनबाट दिने, श्रद्धाले दिने हो त, बाहिर देखाएर हुन्छ? त्यही भएर है मेरो बजाङमा छदेखि दस लाख खर्च गरेर खर्चेर सत्ता लगाउने गरेको देखेकोले हिजोको जिज्ञासा राखेको हुँ. तपाईँको प्रयास सफलताको शिखरमा पुगोस्, जय होस् श्रीमन्नारा. अब एउटा कुरो भन्छु ल, जसले छदेखि दस लाख रुपियाँ खर्च गर्छ त्यो घरमा सत्ता पूरा हुँदैन. फेरि बोले मैले, अब तपाईँलाई झड्का लाग्छ. अब तपाईँहरू जुन घरमा नि, अब यो भित्री कुरा खोल्न हुँदैन कति कुरा, मैले जुन घरमा तपाईँले पाँच दसजना सत्ता कलाकार ल्याएर चाहिँ झाँकी देखाउन थाल्नुभयो घरमा भने तपाईँको त्यहाँ पास पुग्दै पुग्दैन. म पनि त त्यही व्यासमा बस्ने पण्डित हो, म पनि त्यही भागवत मैले पनि वृन्दावन गएर पढेर आएको मान्छे, म पनि दुई घन्टामा कसले सक्छ, मेसिन हो र मान्छे थाक्दैन, रेस्ट लिनु पर्दैन. त्यही भएर कम्तीमा मैले भन्ने गर्छु पाँच छ घन्टा कम्तीमा भागवत पाठमा समय दिउँ. सङ्गीतमा होइन, हामी सङ्गीतमा जानु न एक दिन तपाईँ चाहिँ महोत्सव जानु, त्यही रमाइलो गरेर आउनु. तर घरमा तपाईँले पितृ पुराण लाएको हजुर, रमाइलो गर्न होइन. रमाइलो गर्ने पैसा समय लाउनु न, दस लाख होइन पचास लाखले पुग्दैन. फेरि कस्तो कुरो गर्नुभयो भने सप्ताहमा पचास लाखले पनि पुग्दैन क्या, त्यो खालको पनि सप्ताह हुन्छ. तर त्यहाँ ज्ञानवर्धक मुक्तिवर्धक भन्दा पनि रमाइलो वृद्धिवाला हुन्छ, रमाइलोको लागि गरेको हुन्छ. तपाईँलाई त्यो कुरो थाहा भएन. अब अहिले के चल्यो फेसबुकमा, जसले चाहिँ नाचेको भिडियो आएर ओहो त्यस्तै गर्ने हो है बुढा भनेको छ घरमा, के हो पितृको काम, के हो सप्ताह, ए त्यही सजिलै सप्ताह हुन्छ है. पितृलाई बोलाएको छ, ब्रुक ब्रुक उफिया छ, डङडङ्गा डुङडुङ पारेको छ. पितृको कर्म त शान्त स्वभावले गर्ने हजुर. अनि त्यही भएर तपाईँहरूले एकदम ध्यान दिनु होला, मैले धेरैचोटि भन्ने गरेको छु, एकदम तपाईँहरूले चाहिँ के हुनु पर्यो भने कर्म गर्ने कि देखावटी गर्ने भन्ने कुरामा भर पर्छ क्या. त्यही भएर अब यो अहिले जुन बाहिर विकृति आइरहेको छ, विकृतिमा हामी, म विकृतिमा दौडिने भए अहिले यहाँ आएन, म अमेरिका पुगिसक्ने हजुर, अस्ट्रेलिया पुगिसक्ने, अहिले पनि फनाइरहेको हुन्छ आउनु भनेर. मलाई इच्छा लाग्यो भर्खरै उड्न सक्छु, भोलि हिँड्न सक्छु, लुकदियो भने उति गरेर दस बाह्र वर्ष लुकेर आउन सकिन्छ. तर त्यो होइन क्या, कर्म ठुलो कुरो हो, कर्मभन्दा ठुलो कुरो केही हुँदैन, सेवा ठुलो कुरो हो. अब सेवा गर्ने भन्दैमा सबैको चिना फ्रीमा हेरेर सबैको चाहिँ घरमा गएर खान्छ फ्रीमा गएर, मैले चाहिँ खाने के त फेरि सेवा तो नहोस्, सेवा तो नहोस् जो आफू मरोस् क्या, त्यो होइन. तपाईँलाई मैले फेरि पनि भने, तपाईँको यतिखेर रेडियो सुन्ने मान्छे यतिखेर लगभग लगभग 50 लाख हुनुहुन्छ होला, सबै रेडियो गरी नेपालभरिको रेडियो सुनेर, ल 50 नभए नि 50,000 त हुनुहुन्छ त कम्तीमा. एउटा रेडियोको स्रोत कति, एउटा गाउँमा थोरै मान्छे हुनुहुन्छ, पहाडतिर खानबारीतिर भोजपुरतिर खोटाङतिर ओखलढुङ्गातिर दार्चुलातिर यति धेरै कार्यक्रम सुन्नुहुन्छ, पहाडतिर यति मान्छे हुनुहुन्छ, अनि थोरै मान्छेले सुन्नु भएको छ सबैलाई भने. तर तपाईँ गरिब हो कि होइन मलाई थाहा हुन्छ, हेर्ने बित्तिकै के बुझ्नुभयो, बुझ्नु पनि होइन, तपाईँ गरिब हो कि होइन भन्ने कुरो थाहा हुन्छ नि त. तपाईँ अनेक ठाउँमा चाहिँ खर्च गर्न सक्ने, अनि ब्राह्मण बोलाउँदा खर्च गर्न सक्नु भएन भने त तपाईँलाई मैले फेरि पनि भने हामी सकिँदैन. तर तपाईँ वास्तविक गरिब हो भने मैले फेरि पनि भने, चामलको बोरा म लिएर आउँछु, आलुको बोरा म लिएर आउँछु, दालको बोरा म लिएर आउँछु, तपाईँ घरमा सफल लाउने क्या मेरो, तर तपाईँको इच्छा आउनु पर्यो, ठाम आगन तपाईँको चाहिन्छ. फेरि त्यो पनि छैन भने म जान्दिनँ, त्यो पनि भएर भने आउनुहोस् है, त देवघाटतिर लाउँला, तीर्थमा के अन्त गरेन भने मान्छेलाई त सकभर सप्ताह नभा घरमा लाउँदा घर पनि शुद्धि हुन्छ घरमा भएका पितृले पनि सुन्छन् होइन भन्न त गाईको गोठमा लाऊ तीर्थमा लाऊ अनि घरमा लाऊ जहाँ जाने हुन्छ भनेको छ तर एक नम्बरमा चाहिँ घरमा लाउँदा घर पनि पवित्र भयो सात दिनसम्म ब्राह्मण बस्ने भए आफ्नै घरमा ब्राह्मणलाई राख्नु छ आफ्नै घरमा ब्राह्मणलाई खुवाउनु छ होइन तर ब्राह्मणलाई बोलाउँदाखेरि पैसाले ब्राह्मण खुसी हुन्छन् कहीँ देखेको छैन तपाईँको मनबाट आएको भक्ति कति छ थाहा हुन्छ हामीलाई तपाईँले हामीलाई चिप्लो घसेर गुरु भन्न बोलाउनु भएको छ कि साँच्चीकै तपाईँले गुरु मान्नु भएको छ भने थाहा हुन्छ हजुर त्यही भएर भक्ति सहितको सम्मानले तपाईँले बोलाउनुहोस् तपाईँकोमा हामी सात दिन मात्रै बस्छौँ धेरै दिन बस्दैनौँ तपाईँको हरेक कार्यलाई सफलता पार्दै पार्दै पार्दै पार्दै हामी अगाडि बढ्छौँ पक्का हो त्यही भएको होला तपाईँहरू पनि यस्तो सप्ताह लाउने तयारीमा हुनुहुन्छ सप्ताहमा केही छन् भन्ने ख्याल गर्नुहोला बजाङतिर त अब 8 लाख लाग्दो रहेछ किन लाग्दो रहेछ 8 लाख केमा खर्च हुन्छ अचम्म लाग्छ क्या ब्राह्मणलाई दिने कति आफ्नो गच्छी अनुसार दिने हो सप्तामा कि घडेरी बेचेर दिने हो अनि सप्ताहमा सात दिनसम्मको सामग्री किन्न कति खर्च हुन्छ होला धेरै खर्च भयो 50 लाखमा त सबै आउँछ त हौ संसार आउँछ थोरै आउँछ 50 लाखमा थोरै हो 50 लाख के अरे 50,000 50,000को सामान किन्नुहोस् 50,000को खुवाउने कुरो किन्नुहोस् 1 लाख भयो अनि अरू के हुन्छ ब्राह्मणलाई खर्च हुन्छ त्योभन्दा तपाईँ धेरै बढी ए दुनियाँलाई चाहिँ होइन चेलीबेटीलाई चाहिँ साडी चोलो ब्लाउज त्यो त तपाईँको इच्छाको कुरा भए बाध्यता कुरा भएन सप्ताह भनेको तपाईँले के बुझ्नु भने नि तपाईँको घरमा सप्ताह लाउने भनेको सात दिनसम्म लक्ष्मीनारायणको पूजा गर्ने हो के हो र अरू अनि तपाईँको घरमा एक दिन सप्ताह लाउँदा 1 लाख खर्च लाग्दा एक दिन सत्यनारायणको पूजा लाउँदा 1 लाख खर्च हुन्छ त शालिग्राम होइनन् हुन त के शालिग्राम देख्नु भएकै छैन सप्ताह उम्रिसक्यो होला होइन जुन सप्ताहमा शालिग्राम पाउनुहुन्न त्यो सप्ताह अधुरो हो यसरी पनि बुझ्नु फेरि अब धेरै गाह्रो छ क्या जति बोलो तपाईँलाई त्यति चाहिँ नि तपाईँको मन चर्किन्छ ला मैले यस्तो गरेँ भन्नुहुन्छ सप्ताह लगाएको अरे शालिग्रामै देख्नु भएन अरे कस्तो हुन्छ मेरो भगवान् होइन अब अलिबारमा ब्राह्मणहरू त्यो भागवतको बुक नल्याएर मोबाइलबाटै पढ्न बेला हुँदैन अथवा पहिले रेकर्ड गरे नि त्यही बजाइदिने होइन शिव शङ्कर ब्राह्मणको मुखले पढेको गुरुको मुखले पढेको सप्ताहले पुण्य मिल्ने हजुर रेकर्डले सुनेर मिल्दैन त्यही भएर मैले पञ्चपाला भन्ने गर्छु हनुमान चालिसा पाठ गर्दा आफ्नै मुखले पढ्ने हो हामी सुन्छौँ गुरु घरमा सबैले सुन्ने अर्को कुरा भयो त्यो अर्को पाठको कुरा भयो तर आफूले पढ्नु छुट्टै पाठको कुरा हुन्छ बुझ्नुभयो त्यही भएर तपाईँहरूले पनि के गर्नु पर्यो भने धर्म संस्कार संस्कृतिमा उसले के बोल्यो भन्दा पनि त्यो कसले बोलेको भन्ने कुरो मान्छेलाई पहिले निहाल्नु पर्यो क्या हजुर मलाई लाग्छ तपाईँहरू आजभोलि राम्रो काम गर्ने गुरुहरूलाई लाउनुहुन्न श्राद्ध गर्दाखेरि है अलिकति आधी घन्टा धेरै लाउने गुरुलाई जानेर हिँड्छ कन्दा कन्दा बल्ला बल्ला पढो भन्नुहुन्छ तपाईँहरू आएर प्याटपुट पारेर आधी घन्टा भेजेछ ओहो कति टाठा गुरु है प्याट्टा फुट्टा आधी घन्टै सके कति स्पिड पढ्यो कति छिटो जाने भन्नुहुन्छ तपाईँहरू यही त हो त विडम्बना ग्रह शान्ति हामी यहाँ के भन्छौँ दिनभरि लाग्छ है पाँचजना सातजना ब्राह्मणलाई दिनभरि लाग्छ है बिहान 9 बजे आउनु भने बेलुका 4 बज्छ नि भन्नु राम राम राम राम त्यो लाग्छ नजानेर होला कहाँ धेरै राखेको भन्ने हुन्छ मनमा तपाईँको घरमा एकजना ब्राह्मणले आएर बिहान 7 बजे आएर 9 बजे भ्यायो हो हाम्रो सक्दिनुको सबै शान्ति भइगयो नि लु राधे राधे होइन त्यसो भएको होला तपाईँहरू एकदम ध्यान दिनुहोला कार्यक्रम सुन्नु भएको छ कार्यक्रममा तपाईँलाई धेरै कुराको ज्ञान दिनु छ तपाईँहरूले अलिकति बुझ्न जरुरी छ आजको यो दिनमा तपाईँहरू यति धेरै अपडेट भइरहनु भएको बेलामा तपाईँहरूले पनि बुझ्नुपर्छ तपाईँहरूले धेरै कुराको चाहिँ रिसर्च गरेर अगाडि बढ्नुपर्छ भन्न चाहन्छु म हामी आज अलिकति फोनमा तपाईँहरूसँग सम्पर्क गर्न सकेनौँ अब हामी फोनमा जोडिन्छौँ तर फोनभन्दा पहिले छोटो विश्राम पछि पठाइदिन्छु सँगै रहनुहोला
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

पूर्वव्यवस्थाय तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू हामी तपाईँलाई दिइरहेका छौं। हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी गराउने प्रयास गर्छौं। भोलि एकादशी छ, हामी के छ भने यो चतुर्मास प्रारम्भ हुन्छ भन्छौं। चतुर्मासमा भगवानलाई के अर्पण गर्ने भन्ने कुरा हुन्छ क्या। कमलको फूलले भगवानको पूजा गरे भने तपाईँको सत्य मर्ते पाताल लोकमा सबै लोकमा जति पनि देवदेवताहरू छन् सबै देवताहरू प्रसन्न हुन्छन् भन्छ। विशेष गरी चतुर्मासमा यो विशेष गरी श्रावणे व्रजे साकम दधि भाद्र पदे तथा दुग्ध मास्म युजिम त्याज्यम कार्तिकी दुई दलम त्याजेत भन्छ क्या। साउन महिनामा साग, भौदौ महिनामा दही, असोजमा दूध र कार्तिकमा दालहरू जसले त्यागेर भगवानको यो चार महिना पूरा रूपमा व्रत बस्छ, ब्रह्मचर्यमा रहन्छ, त्यो मान्छेलाई के भन्छन्, भगवत प्राप्ति पद प्राप्ति हुन्छ। किनभने यो चार महिना सकभर भगवान चाहिँ क्षीर समुद्रमा सुत्ने, हामी चाहिँ पलङमा सुत्ने, त्यो खालको मनोभावना आउनु पर्यो मान्छेलाई। तू हाम्रो मनमा आएन क्या, हामी भक्ति भइएन क्या, भगवानको व्रत भन गएर ट्याङ्ग लाएर चाहिँ एक लाख पलङमा गएर सुत्दैपछि अनि त्यसको फल मिलो मिलेन नि। त्यही भएर यो चार महिना चाहिँ भगवान विष्णु भगवान सुतिरहेको कारणले गर्दा भगवान समुद्रमा लोकको कल्याणको लागि शयन गर्नु भएको छ शिष्यमाथि भने, हामी पनि यो बेला चाहिँ पलङमा नसुतौं चार महिना, ब्रह्मचर्य पनि पालना गरौं, भईमा सुतौं। अनिखेर जुन मैले भने जस्तो साउन महिनामा चाहिँ साग नखाउ, होइन, भदौमा चाहिँ दही नखाउँ, असोजमा चाहिँ दुध नखाउँ, कार्तिकमा चाहिँ दालहरू नखाउँ भनेको दुई दल भन्छ क्या। त्यसरी त्यागेर जसले चार महिनाको व्रत गर्छ भने त्यो भगवानको परम प्राप्तिमा प्राप्त हुन्छ। सबै अहिलेसम्म गरेको पाप यो चार महिनामा स्वाहा, जानेर गरेका, नजानेर गरेका, अन्जानमा गरिएका, तपाईँले चाहिँ यो चार महिनामा भएका पाप छन् नि सब धुलिन्छ हजुर, सब धुने बेला हो यो वासिङ टाइम, बुझ्नु भएन तपाईँले, बुझ्नुहुन्न कुरा। मान्छेले गृहस्थी भइसकेपछि कहिले पाप गरियो, पहिले कहिले के गरियो, सबै यो व्रतले तपाईँहरूको सबै के हुन्छ, तपाईँहरू पवित्र हुनुहुन्छ, पवित्र हुने बेला हो, बुझ्नु कि भएन। त्यही भएर यो भगवान यो चार महिना चाहिँ बलिको घरमा पनि गएर सुत्नुहुन्छ भन्ने पनि कता कता हामीले सुनेको हो, नभए चार महिनासम्म बलि राजाको चाहिँ घरमा गएर भगवानको बास हुन्छ भनेको, बलि जुन बलि राजालाई चाहिँ भगवानले एकचोटि छल गर्नुभएको थियो, छल गरिसकेपछि चाहिँ बलि भगवानसँग भगवानले चाहिँ याचना गर्नुभएको थियो भनौँ न, एउटा बलि भगवानले के अरे बलि राजालाई चाहिँ जुन दानी भनिन्छ वामन अवतार भगवानले चाहिँ आएर छल गर्दापछि भगवानले भगवानलाई नै उसले लगेर के गर्यो, सबै दान गरेपछि मेरो दरबारमा तपाईँ आउनु पर्यो भनेर जुन दिन बलिको पातल लोकमा चाहिँ भगवान गएर बस्नुभयो यही चार महिना थियो क्या चतुर्मास। त्यो तपाईँहरूले बुझ्नु पर्यो, भागवत सुन्नु पर्यो, अर्थ लाउनु पर्यो, डङ्गा डुङ्गा बजेर मात्रै भएन, होइन। त्यसो भएको हुँदा यसलाई तपाईँहरूले यो बेला के लिनु पर्यो भने भगवान हाम्रो पनि घरमा आउनुहुन्छ यो बेला यो चार महिना, तर हामी कस्तो हुनु पर्यो, बलि राजा जस्तो हुनु पर्यो, सर्वस्व दान गर्न सक्ने। सर्वस्व भने के हो, मन सबैभन्दा ठूलो कुरा हो। पैसा दान गर्न हुँदैन हजुर, म खुसीको भने यो चाहिँ फेरि पैसा दान गर्न हुन्छ, पैसा दान गर्न हुँदैन, के दान गर्नु पर्यो, भगवानलाई मन दान गर्नु पर्यो। यति यतिमती रूप कल्पिता वित्ति सुना, होइन, यो भीष्म पितामहले चाहिँ श्रीकृष्णलाई अगाडि राखेर भन्नुभएको छ, मैले यो मन रूपी मेरो छोरी कमल तपाईँलाई दिएँ भन्नुभएको छ। मन दिने हो नि भगवानलाई,
मान्छे शास्त्र पढ्छन् के पढ्छन् को नि, शास्त्र सुन्छन् के सुन्छन् को नि, होइन? त्यही भएकाले यो एकादशीलाई विशेष गरी हरिश्वयन एकादशी भनियो, भगवान सुत्ने महिना अनि कार्तिकको शुक्ल पक्षमा, फेरि हरिबोधनी एकादशी अथवा हरि उत्थानी पनि भन्छन् कसै कसैले, होइन? क्षीर सागरमा शयन गर्नुहुने भएकाले विशेष गरी भगवान सुतेको बेला विवाह व्रतबन्ध यस्ता कर्महरू चाहिँ, ठुल्ठुला कर्महरू चाहिँ नगर्नु भन्छन् क्या, बुझ्नु कि भएन? यो बेला चाहिँ सकभर हामी धेरै घुम्ने होइन, एक ठाउँ बसेर तपस्या गर्ने, अब आज म यहाँ बस्छु भोलि चाहिँ जान्छु ओहलढुङ्गा पर्सि जान्छु दार्चुला, होइन, जहाँ हुनुहुन्छ त्यही घरमा एउटै विधिले भगवानलाई तुलसी पत्रको द्वारा भगवानको अर्चना गर्दै भगवानको सेवा गर्दै पूजाहरू गर्ने, अब तुलसी भए पो पूजा गर्नु, पहिले पहिलेका तुलसीका मन्जरहरू ल्याउने सुकाउने राख्ने खै गरे त मनै छैन। अनि त्यही भएर भगवान ऋषिकेश तपाईँको लागि प्रसन्न गर्नको लागि एकादशीको भगवान पूरा रूपमा विधि गर्नुहुन्छ। भोलि आजैदेखि अब पलङमा सुत्ने काम नगरौं, भईमा सुतौं, ब्रह्मचर्यमा रहौं, कम्तीमा चार महिना त यो मनलाई भगवानलाई दिउँ न, चार महिना सधैँ भएर दिनु पर्दैन त, चार महिना चाहिँ यो मेरो मन भगवानलाई अर्पण भन्न, बिहानदेखि बेलुकासम्म सुतुन्जेलसम्म, उठेपछि सुतुन्जेलसम्म हरे राम हरे राम राम राम हरे हरे हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, यस्ता मन्त्र दिव्य मन्त्र जप गर्नुभयो भने के हुन्छ? त्यही भएर हामीले भगवानलाई मन ल्याउँ, भगवानले हामीलाई सर्वस्व दिनुहुन्छ मेरो हजुर, है? यति कुराको जानकारी गराएँ, थोरै कुराको तपाईँलाई जानकारी गराइदिएको छु। हामी हरेक दिन हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधानको लागि तपाईँलाई हामी प्रत्यक्ष रूपमा कुराकानी गरिरहेका छौँ। तपाईँलाई पनि यस्तै मन लागिरहेको छ, तपाईँलाई पनि भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारी लिन मन छ भने दिउँसो पनि सम्पर्क गर्न सक्नुहुन्छ, तर रेडियोमा भनेका ज्ञानका वर्धक कुराहरू हामी नेपालभरिका सज्जनलाई सुनाउने हो, त्यही भएर रेडियोमा अलिकति विशेष तपाईँहरूलाई मैले जानकारी गराएको हो। हामीसँग धेरै कमेन्टहरू पनि छन्, हामीसँग फोन पनि आइरहेको मलाई जानकारी प्राप्त भएको छ प्राविधिकबाट। हामी तपाईँको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईँसँग जोडिने हो, हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा दिनैभरि पनि चिनाएर छौँ, दिनैभरि पनि फोन गर्नुहोला। अनि सिन्धुली बर्दिवास जाने कुरा चाहिँ अलिअलि सेलाएको छ, मान्छे खासै फोन गर्नुभएको छैन, फेरि फोन गर्नुभयो भने हामी तपाईँलाई जानकारी गराउँछौँ। फोन गर्नुभएछ भने नभएदेखि कति आउने कुरा कम कम होला जस्तो छ, है त? अब एक दुईवटा कमेन्ट छन्, आज विशेष कमेन्टमा जाउँ। जय श्री राधे गुरु, म सरलाईबाट सनातन रेडियो नेटवर्कबाट कार्यक्रम सुन्छु, भोलि एकादशीमा कतिवटा तुलसी रोप्ने हो गुरु? जय श्री राम, राधे राधे गुरु भन्नुभएको छ। पञ्च तुलसी सबैभन्दा राम्रो, कसै कसैलाई तिनवटा पनि रोप्छन् नभए दुईटा पनि रोप्छन्, पञ्च तुलसी राम्रो हुन्छ है। गुरु राधे राधे, म खोटाङ जन्ते ढुङ्गा गाउँपालिकाबाट हो, अहिले भारतको पन्जाब लुधियानाबाट सुनिरहेको छु। गुरु गुरु, मान्छेमा किन अटोमेटिकली रूपमा रिस डाहा आरिस हुने रहेछ गुरु? अहिले प्रगति उन्नति गरेको देख्दा यस्तो किन हुन्छ गुरु? यो गुण मान्छेले जन्मजात लिएर आएको हो गुरु? जय श्री हो, यसलाई भन्छ तामसी प्रवृत्ति। तामसी भनेको भगवानमा चिन्तन भएन, होइन? ओहो फलाना कमाए राम राम भन्ने मात्रै हो क्या, मान्छेको ध्यान त्यहाँ गयो, यतापट्टि सकारात्मक सोच भएन। राधे राधे गुरु, म झलक भट्टराई इलाम जिल्ला इलाम नगरपालिका वडा नम्बर 9 सेराबाट दुवै माध्यमबाट सुन्दैछु। भनेको के हो दुवै माध्यमबाट? यो कार्यक्रम युट्युबमा यो भनेको चाहिँ रेडियोबाट पनि होला, ऊ पनि होला, कुन रेडियोमा सुन्नुहुन्छ? इलामको 9 नम्बर सेराबाट भनिदिनु है झलकजी। यो कार्यक्रम युट्युबमा पनि प्रसारण गर्नु पर्यो, अनि हाम्रो वैदिक परम्परा अनुसार दाह संस्कार विधि के होला भन्नुभएको छ? दाह संस्कार विधि त अब सामान्य त्यही त हो नि, पिण्डहरू दिदी दिदी जाने, त्यहाँ गएर राख्ने, अनि दागवती दिने, अनि फेरि बीचमा चाहिँ अग्नि संस्कारहरू गर्ने कर्म हुन्छ, त्यो त यहाँबाट भन्ने सक्ने सम्भावना नै भएन, है त? गुरु राधे राधे, म रौतहट जिल्लाबाट विनोद कार्की, मुडुला कार्कीहरूको तुलसीको मठ राख्न हुँदैन भन्ने परम्परा रहेछ,
त्यसैले अहिलेसम्म हामीले मठ बनाएका छैन तर एकादशीको व्रत चाहिँ लिने गरेको छु। मठ बनाउनु राम्रो नराम्रो के हुन्छ होला भन्नुभएको छ। अब यो के भन्ने, अब मैले अस्ति एक दिन के भनेको थिएँ भने तुलसीको मठ बनाउँदा के चिन आउने रहेछ त, भगवान विष्णुको पूजा गर्न हुन्छ कि हुन्न। घरमा तुलसी राख्यो भने तपाईँको घर साँच्चीकै देवताको घर बन्छ, साँच्चीकै त्यो घर नभएर मन्दिर बन्छ, ग्यारेन्टी हो हजुर। रामायणमा तपाईँहरूलाई कतिको याद छ, अब हुन त कसले कथा सुनेको छ र गीतमा र भजनमा मात्रै रमाउनुहुन्छ। रामायणको कथा प्रसङ्गमा हामीले कहिलेकाहीँ के सुने हुन्छ भने सीता महारानीलाई, सीतालाई रावणले लिएर गएर चाहिँ लुकाएर राखेको हुन्छ। यतापट्टि हनुमानजीलाई रामले आज्ञा दिनुहुन्छ सीतालाई खोजेर आउनु कहाँ छिन्, तर त्यहाँ धेरै कुराहरूको ऋषिहरूको मत, ऋषिहरूको परम्परा, ऋषिहरूको छलफल माथि त कथामा त सब भन्दैनन् क्या। के भएको हुन्छ भने अब एउटा विभीषण भन्ने व्यक्ति छन् लङ्कामा, रावणका दाजुभाइ हुन्। यो कुरा विभीषण भन्दा अरूलाई त धर्म कर्मको कुरै थाहा छैन, त्यही भएर यो रामलाई माया गर्ने मान्छे एउटा विभीषण छ। विभीषणकोमा जान पाइयो भने विभीषणले सबै कुरा भनिदिनेछन्, भनिसकेपछि हामीले सीतालाई पाइन्छ भनेर त्यहाँ एउटा छलफल हुन्छ। अब विभीषणहरू कसरी पत्ता लाउने भन्दा हनुमानजीलाई यस्तो शक्ति प्राप्त छ नि, उहाँले एउटा रूप चेन्ज परिवर्तन गर्न सक्नुहुन्छ क्या। त्यही भएर रामले भन्नुहुन्छ हनुमान तिम्रो काम आएको छ, तिमीले काम गर, अब तिमीले चाहिँ विभीषणको घरमा जानलाई अरू केही नहेर्नु, घरमा हुन त धेरै कुराहरू छन् त्यहाँ त्यसका संकेतहरू, तर त्यहाँ रामले के भन्नुभएको छ भने तिमी त अब हावामा विचरण गर्न सक्छौ, पुरै लङ्कामा माथि माथिबाट विचरण गर्नु। जुन घरमा सुन्नुहोस् है, एकदम ध्यान दिनुहोला, जुन घरमा तुलसीको मठ छ त्यो घर विभीषणको हुन सक्छ, अरू कसैको छँदै छैन लङ्कामा भन्नुभयो। अब त्यहाँ के थिए, तुलसीको मठ थियो, घरको माथिपट्टि झण्डा थियो, ओम लेखेको झण्डा, जय श्रीराम लेखेको झण्डा झण्डा थियो, धेरै कुराहरू थियो त्यो घरमा। अनि त्यो घरबाट तलब धूप बलेर चाहिँ धूपको चाहिँ सुगन्ध आइरहेको थियो, अरू अरूमा अरू अरूकै बाहना आएको थियो भने त्यहाँ धूपको बाहना आएको थियो। यति भन्नु मैले तपाईँलाई के बुझाउन खोजेँ भने विभीषणको घरमा तुलसीको मठ थियो, हनुमानजी जानुभयो विचरण गर्दै गर्दै गर्दै गर्दै कति दिन लाउनु भयो होला विचरा है, त्यो लङ्का पुरै देश पुरै चाहिँ घुम्दा। अनि एक घरमा यसो हेरेको माथिबाट पुरै तुलसीको मठमा तुलसी रोपेर राधा दामोदर राधा दामोदर राधे राधे होइन राधे श्याम यस्ता शब्द लेखेको देख्नु परैबाट ओ हो लु त्यसलाई निहाल्न थाल्नु हनुमानजीले, यो घर चाहिँ पक्का विभीषणको हुनुपर्छ, यहाँ लेखेर चाहिँ यो हो कि क्या भनेर बिस्तारी तल आउनुभयो, यसो आएर हेर्नुभयो। अब सिधै हनुमान बढेर जाउँ, ओल्लो घर पलाएर देख्लान् होइन भन्देलान्, हनुमान आएछन्, हनुमान त फेरि रामका हुन्, ला अब त भेट्ने भयो भन्ने हल्ला होला, रावणले त्यही अनुसारले सीतालाई अर्को तरिकाले हरण गर्ला। हनुमानजीले सोच्नुभयो हो कि होइन, फेरि ला होइन बा यो पनि हो कि होइन। त्यही भएर हनुमानजी सर आएर त तुलसीको मठ नेरी सरलक्क झर्नुभयो, आफ्नो हनुमानको स्वरूपलाई वृद्ध ब्राह्मणको स्वरूपमा परिवर्तन गर्नुभयो। वृद्ध ब्राह्मणको स्वरूपमा परिवर्तन गरेर त घरमा टाक्क आँगनबाट हिँड्दै हिँड्दै विष्णुको घरको ढोकामा जानुभयो, त्यहाँबाट संवाद भयो, सबै कुरा वृद्ध ब्राह्मणको स्वरूपमा विभीषणसँग संवाद भएर सीताजीको खोजी त्यो दिन सम्पन्न भएको हजुर। त्यही भएर तपाईँ र हाम्रो घरमा तुलसीको मठ छ भने भगवान्ले साँझमा लक्ष्मीले वास गर्नुहुन्छ, भगवान्ले तपाईँले कति सुन्नुभएको छ साँझको बेलामा भगवान चाहिँ आकाशमण्डलमा घुम्नुहुन्छ भनेर सुन्नुभएको छ होइन, रमण गर्ने बेला हो माथि है आकाशमा घुमिरहनु, त्यो बेला त किन घुम्नु भएको भन्दा लोकमा को धार्मिक छन् को अधार्मिक छन् हेर्नको लागि। त्यही भएर यो तुलसीको मठ बनाउँदा पापै लाग्ने जो होइन होइन, अब तँ आफ्नो कुल परम्परा अनुसार के छ तँ हो, तर पहिलो बेला अलिकति के हुन्छ भने अलिकति अल्छी गरेर पनि हुन सक्छ क्या।
राख्नु तुलसीको मठ बनाउँदा नराम्रो हुँदैन है त राधे राधे भनेर रमेनजीले पनि लेख्नु भएको छ। श्रीमन्नारायण गुरुदेव म दुर्गा रण पहिले भोजपुरबाट अनलाइन नेटको सहाराबाट ज्ञानको भण्डार रेडियो सनातन सुनिरहेको छु। जिज्ञासा लगातार तीन दिनदेखि धर्ममा पनि वाद विवाद सुनिरहेको छु। यो दुःख लाग्दो कुरा हो। मानिसले पढी लेखी ज्ञान र सिप किन लिइन्छ भने धन आर्जन गरेर जीवन यापन गर्ने नै होला। त्यसैले धर्ममा विवाद नगरौं अनुरोध छ। भोलिको हरिशयन एकादशी को गुरु सपरिवार साथै सबैमा शुभकामना छ। जय श्री राधे राधे भन्नुभएको छ। राधे राधे हामीले चाहिँ विवाद गरे होइन, हामीले जानकारी मात्रै खराएको है। लवलीले लेख्नुहुन्छ राधेश्याम गुरुदेव म धनकुटा पाँच देवान टारबाट राधिका भण्डारी हो। गुरुदेव मैले पहिलेको हरिबोधनी एकादशीमा गमलामा सारेको तुलसी सुकेकी छिन्। गुरु अब भोलि सुकेकी तुलसीलाई हटाएर नयाँ तुलसी सार्नु हो गुरुदेव भन्नुभएको छ। हो अनि भगवान शयन गरेपछि घरमा पूजा गर्दा घण्टी बजाउनु हुन्न रे हो त गुरुदेव राधेश्याम? आहा यो चतुर्मास शङ्ख घण्ट त बिहान पनि बजाउनु, दिउँसो पनि बजाउनु, बेलुका पनि बजाउनु झन् राम्रो हो। के भन्छन् के भन्छन् मान्छे है। अर्को छ प्रज्ञा खिमिरे राधे राधे गुरु महिलामको फूल गाछीबाट सनातन रेडियो नेटवर्क सुनेर साथ दिइरहेको छु भन्नुभएको छ। धेरै धेरै धन्यवाद जतिले पनि साथ दिनुभएको छ तपाईँलाई विशेष आभार। अब हामी कमेन्ट पढ्दैनौ, आज फोन लिएन सबैलाई क्षमा याचना माग्छु। यहीँबाट क्षमा दिनुहोला तपाईँलाई अलिकति केही कुरा भन्दा म फेरि जति अलिकति तपाईँलाई खरो सुभामा बोल्छु नि खरो हुनु भनेको रिसाउनु होइन, तपाईँलाई बुझाउने प्रयत्नमा छ यो मेरो, किनभने म कसैसँग रिसाउँदिनँ। किन रिसेर के फाइदा? रिस त आफूले रिसले त आफूलाई खान्छ हजुर। जति रिसायो त्यति तपाईँको दिमाग ह्याङ हुन्छ अनि तपाईँको दिमाग ह्याङ भएपछि काम बिग्रिन्छ। नरिसाउनु क्या, आनन्द शान्त राधे राधे होइन कति आनन्द। मलाई एकजनाले के भन्नुभयो थाहा छ, तपाईँको नाम त मैले रिसा गुरु राखिदिएको नि भन्नुभएको थियो एकजना भेटेर, सायद उहाँले अहिले कार्यक्रम सुन्नु भएको छ होला। ठिक छ होइन, त्यो पनि पाइयो होइन। त्यही भएर म अलिकति के छ भने बुझाउने प्रयासमा तपाईँलाई ठ्याक्कै अलिकति के खरो बोले जस्तो हुन्छ, तर म रिसाउनु कोहीसँग मलाई तपाईँले प्रश्न गर्ने थाहा भयो नि त। तपाईँहरूले प्रश्न गर्दा हामी रिसायो भने तपाईँले तपाईँको प्रश्न कसले सुनिदिन्छ भन्नु त? तपाईँ गुरु बनाउँदा गुरुहरूले नि रिसायो भने अरूको हालत के होला? त्यही भएर बुझाउने प्रयत्न गर्ने हो। कहिलेकाहीँ बुझाउँदाखेरि खरो शब्दहरू प्रयोग हुन्छन्, तपाईँले बुझ्नुहोस् भन्ने हिसाबमा मात्र बोलिएका हुन्छन् है। त्यही भएर हामीले तपाईँलाई यी सबै कुराहरूको जानकारी गरायौं। भोलिदेखि हरिशयन एकादशी चार महिना एकदम विधिवत रूपमा पूजापाठ गर्ने, यो चाहिँ गृहस्थको लागि ठूलो महिमा हो यो चतुर्मासको व्रत है। त्यसो भएको हुँदा तपाईँहरूले यसलाई विशेष रूपमा ध्यान दिनुहोला यही भन्न चाहे मैले। अब कार्यक्रमको हामी आज लगभग हामीले फोन नलिसकेपछि कार्यक्रमको अन्तिम भागमा आइपुगेका छौं। आज हरिशयन एकादशी धर्म संस्कार सप्ताहको बारेमा जानकारी गराए। दिनैभरि फोन गरेर अझ धेरै कुराकानी गर्न सक्नुहुन्छ, दिउँसो पनि फोन गर्नुहोला। हाम्रा यी दुईटा नम्बरमा तपाईँ र मेरो कुराकानी पक्कै पनि हुनेछ। 98453 97658 र 98142376 सम्पर्क पनि गर्न सक्नुहुन्छ। बर्दीबास र सिन्धुली अलि अहिलेको लागि अब आज फोन कति आउँछ नभएदेखि भोलितिर हामी फेरि नआउने कुरै नि गर्छौँ होला सायद। चार पाँचजनाले भन्दा फोन गर्नुभएको छैन, फोन गर्ने मान्छेले बिचरा फेरि दिनदिनै फोन गर्नुभएको छ। गुरु कहिले भयो कुरा, कहिले आउने गुरु, कहाँनिर भन्ने गुरु, यति धेरै चाख दिनुभएको छ। ज जसले फोन गर्नुभएको छ त्यहाँ उहाँहरूलाई हृदयदेखि सम्मान गर्छु। तर यो बर्खाको बेला चारजनालाई भेट्न यहाँबाट सिन्धुली आउनुभन्दा बरु उहाँको फोनबाटै चिना सेवा गर्ने हामी त्यो गरौँ है। अनि हामी तपाईँहरूसँग प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान समितिको विशेष जिज्ञासा र समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ। कार्यक्रमको आजको लागि अन्तिम भागमा छु। भोलि बिहान तपाईँ र मेरो भेट पुनः रेडीको ध्वनि तरङ्गबाट रहनेछ। तबसम्मको लागि भने आज्ञा दिनुहोस्, तपाईँको दिन आनन्दमय, तपाईँको दिन मंगलमय रहोस्, भगवत कृपामय रहोस्। जय श्री राधे, जय जय श्री कृष्ण।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ भाग छ।
1: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो बस्नु योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्नु योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढ़िरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
5: बिहान 10 बजेदेखि
4: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर

0: कारोबारसँग सम्बन्धित वेबसाइटहरूको सूचीका आधारमा आईएफसीबीसँग समन्वय गरेर ती साइट बन्द गरिएका छन्। एउटा वेबसाइट बन्द गरेपछि अर्को नयाँ वेबसाइट सञ्चालनमा आउने चुनौती रहेको उल्लेख गर्दै यस्ता नयाँ साइटहरूको पहिचान गर्न थ्रेड इन्टेलिजेन्स टूल प्रयोग गरी निरन्तर निगरानी र हन्टिङ गर्ने सरकारको तयारी छ। यसका लागि छुट्टै जनशक्ति समेत परिचालन गरिएको छ। क्यान्सर तथा अन्य गम्भीर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव हटाउन सरकारले औषधिको मूल्य समायोजन गर्ने प्रक्रिया अघि बढ़ाएको छ। कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र 11 वर्षदेखि औषधिको मूल्य पुनरावलोकन नभएका कारण बजारमा देखिएको अभाव समाधान गर्न सरकारले आवश्यक नीतिगत सुधारको तयारी थालेको हो। गएको हप्ता औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्कीको अध्यक्षतामा बसेको मूल्य अनुगमन समितिको बैठकले अत्यावश्यक औषधिको आपूर्ति सहज बनाउन मूल्य समायोजन सहित आवश्यक नीतिगत सुधार अघि बढ़ाउने निर्णय गरेको छ। विभागका अनुसार लामो समयदेखि औषधिको मूल्य समायोजन नहुँदा केही औषधिको बजार मूल्य सरकारले तोकेको मूल्यभन्दा धेरै बढ़ेको छ। यस्तै केही औषधिको बजार मूल्य घटिसकेको अवस्थामा सरकारले निर्धारण गरेको मूल्य भने अझै उच्च रहेकाले यस्ता औषधिको मूल्य घटाउने तयारी गरिएको हो। सरकारले बाँझो जमीन उपयोगका लागि भूमि बैंक सञ्चालन गर्ने तयारी गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकामा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढ़ाएको हो। लामो समयदेखि प्रयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई समेत उत्पादनमूलक क्षेत्रमा प्रयोगमा ल्याउने उद्देश्यले मन्त्रालयले आवश्यक तयारी थालेको छ। मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार भूमि उपयोग ऐन 2076 तथा भूमि उपयोग नियमावली 2079 तेस्रो संशोधन 2082 गरेको कानूनी व्यवस्था अनुसार पालिकाहरूले प्रयोगविहीन निजी जग्गा पहिचान गरी भूमि बैंक मार्फत उपयोगमा ल्याउन सक्नेछन्। आज लुम्बिनी प्रदेशका पहाड़ी भेग तथा बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा मधेस र कोशी प्रदेशका तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा हुन सक्छ। अस्ति बुधबारदेखि ठूलो पानी पर्ने क्रम केही घट्न थालेको छ। मंगलबारसम्म देशका धेरै ठाउँमा लगातार जसोतो झरी र ठूलो पानी परेकामा बुधबारदेखि भने केही ठाउँमा केही बेर मात्रै पानी पर्ने गरेको छ। गैराती पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 5 लाख रूपियाँ घुस सहित आन्तरिक राजस्व कार्यालय सिराहा लाहानका कर अधिकृत युवराज एमएस पाललाई पक्राउ गरेको छ। आर्थिक वर्ष 2078-79 पूर्ण कर लेखा परीक्षणका लागि पेश भएको कागजात मिलेन भनी दुःख हैरानी दिई सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिवासबाट गएको टोलीले कर अधिकृत युवराजलाई कार्यालयबाटै पक्राउ गरेको हो। आयोगको टोलीले कर अधिकृत पाललाई घुस रकम र मोबाइल एक थान सहित कार्यकक्षबाट पक्राउ गरेको छ। आरोपी कर अधिकृत पाललाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। सम्पत्ति शुद्धिकरण विभागले आर्थिक वर्ष 82-83 मा 7 मुद्दा अभियोजन गरेको छ।

0: जो सार्वजनिक गरेको विवरण अनुसार 121 जनालाई प्रतिवादी बनाइएको छ। प्रतिवादीहरूलाई झण्डै 1.18 अर्ब रूपियाँ बराबरको बिगो दावी गरिएको छ। विभागमा दर्ता भएका सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी सूचनालाई स्क्रिनिङ कमिटिमा छलफल गरी प्रारम्भिक अनुसन्धान गर्न आवश्यक भएमा अनुसन्धान अधिकृत तोकेर आवश्यक प्रक्रिया अघि बढ़ाइने व्यवस्था छ। नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली वा विदेशी नागरिकले 5,000 अमेरिकी डलर बराबरको भन्सार घोषणा बिनै नेपालमा ल्याउन पाइने जनाएको छ। राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको सूचना अनुसार 5,000 डलर बराबरको अमेरिकी मुद्रा र 5,000 अमेरिकी डलर बराबर हुन आउने भारतीय रूपियाँ पनि भन्सार घोषणा बिनै नेपाल भित्राउन सकिने भएको छ। 5,000 अमेरिकी डलर भन्दा बढ़ी मुद्रा ल्याउँदा अनिवार्य रूपमा भन्सार घोषणा गरेर मात्रै ल्याउनु पर्ने राष्ट्र बैंकले निकालेको सूचनामा छ। यसैबीच नेपाल राष्ट्र बैंकले 2016 नोभेम्बर 9 तारीखदेखि निष्कासन भई चलन चल्तीमा रहेका भारतीय 200 रूपियाँ र भारतीय 500 का नोट नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति भारतीय रूपियाँ 25,000 रूपियाँको सीमासम्म प्रचलित व्यवस्था बमोजिम ल्याउन लैजान तथा सटै गर्न सक्ने व्यवस्था पनि गरेको छ। सर्वोच्च अदालतमा नेपाली कंग्रेसको विशेष महाधिवेशनबाट चुनेको कार्य समितिलाई आधिकारिकता दिएको आदेश पुनरावलोकन गर्न निवेदन परेको छ। सर्वोच्च अदालतका अनुसार कांग्रेसका पूर्व सभापति शेरबहादुर देवापक्षले नेपाली कंग्रेसको विवादको विषयको निवेदनमा सर्वोच्चले गरेको अन्तिम आदेशमाथि हिजो पुनरावलोकन निवेदन दर्ता गरेको हो। न्यायाधीशहरू न्याय सारङ्गा सुवेदी र निरुपद्रोज निरौलाको इजलासले गएको वैशाख 4 गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन कुमार थापाको कार्य समितिलाई मान्यता दिएको थियो। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउबा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत जानुभएको हो। अब विदेशको खबर। अमेरिकाले जबरजस्ती श्रम प्रयोग गरेर उत्पादन गरिएका वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै विश्वका झण्डै 60 प्रमुख व्यापार साझेदारमाथि नयाँ भन्सार शुल्क लागू गरेको छ। आजदेखि लागू भएको नयाँ व्यवस्था अनुसार सम्बन्धित देशका वस्तुमा 10-12% अतिरिक्त भन्सार शुल्क लाग्नेछ। यसबाट बेलायत, चीन, युरोपेली संघ, क्यानाडा, जापान, भारत लगायत अमेरिकाका प्रमुख व्यापार साझेदारहरू प्रभावित हुनेछन्। यी देशहरूले अमेरिकाको कुल आयातको झण्डै 99.4% हिस्सा गर्छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल शुरू गरे यता अमेरिकी उद्योग संरक्षण, उत्पादन वृद्धि र रोजगारी सृजनालाई प्राथमिकता दिँदै करमा आफ्नो प्रमुख आर्थिक नीतिका रूपमा अघि बढ़ाइरहनु भएको छ। अब खेल खबर। भारतले पहिलो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बावेमाथि 7 विकेटको जित निकालेको छ। हरारेमा हिजो भएको खेलमा जिम्बावेले दिएको 126 रनको लक्ष्य भारतले 13 ओभर 2 बलमा 3 विकेट गुमाएर भेट्टायो। भारतका लागि 15 वर्षीय सूर्यवंशीले 18 बलमा अर्धशतक पूरा गरेका छन्। यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बावेले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 125 रन बनाएको थियो। उसका लागि वेल्सी मधे वेरेले 39 रन जोडे। रायन बर्डले 26 रन बनाए। भारतका मयंक यादव र प्रिन्स यादवले समान 2 विकेट लिए। दुई टोली बीचको दोस्रो खेल भोलि हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अनलाइन बेटिङमा सरकारको कडाई, 2,20,000 भन्दा बढ़ी वेबसाइट तथा एप बन्द। सरकारले 11 वर्षपछि औषधिको मूल्य समायोजन गर्दै क्यान्सर सहित अत्यावश्यक औषधिको अभाव हटाउने तयारी। लुम्बिनी, बागमती, गण्डकी र कर्णालीका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। ठूलो पानी पर्ने क्रम केही घट्यो। भारत र चीन सहित विश्वका झण्डै 60 देशमा ती अमेरिकी नयाँ भन्सार कर जबरजस्ती श्रमबाट बनेका वस्तु आयात गरेको आरोप। र पहिलो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बावेमाथि भारतको जीत।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ बाघ्ने।
2: केपी पोलिक्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना। यही साउन 8 गते शुक्रबारको दिन
3: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान KP पोली क्लिनिक भुरीगाउँ बर्दिया।
4: अब भोकै घर जाने कुरा पनि त भएन,
5: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
4: जहाँ पायो त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
6: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीमबहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98482-79761।
7: अशोक साल त ढुक्क नारे बत्ती
8: हा त पोर्सालिक बात सम्झोट आम्मी डर लक्ती र हटबरा पानी वर्ष बेर अस्ति चिमचाम कहाँ र सेक जाए त सोचो त लट्ठी ठिपकन घर डान डान पानी वर्ष टिकी मन छटपटाइ लाग
7: बर्खक
9: ब्यालमा बहिया ढ्यार जोखिम रहत उहमा र बहिया से बचकला पहिलहाँ सावधानी अपनाए लद्या खोलम पानी बरल बाकल से सावधान रही एम्बुलेन्स सुरक्षा निकाय स्वयं सेवगन के सम्पर्क विवरण तक सूची बनाई एक चोटे प्रयोग के लाग झटपट झोला तयार पारी ओ बर्खक ब्यालम संक्रमण के डर ध्यार हुलक ओर से पानी ढिका के पी स्वच्छता में ख्याल करी।
10: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: चाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 9 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
0: चाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: लक्ष्मी ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
4: ए लिनुस् त।
3: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
4: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
3: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोरा छोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
4: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
3: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
5: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
0: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर भुरीगाउँ बजार बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-484-8-75।
6: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्रणाली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480229 र 98605229।

0: दीर्घरोगी कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
1: यदि आफ्ना सन्तति परिवार स्वस्थ निरोगी आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौ, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: यो साल त ढुक्क भयो है बुढी।
4: हो नि, अघिल्लो साल सम्झिँदा त कहाले लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
3: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
5: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नाला

0: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 9 गते शनिबारका दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन त सधैँ बाघ सुन।

0: जातका तरकारीका बिउ बिजन कीटनाशक विचारी र मल खाद ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिज परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विचारी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
4: रेडियो आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ट्ज।

0: यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिगाउ बर्दिया।
3: प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482979774।
4: आफ्नो सिन्टी बाटी रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाऊ।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ।

0: बच्चाहरूलाई घरमै बनेको पोषिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोषिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। घर जान्छ सधैँ, बाप चाहिँ।
0: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग छैन।
1: चाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
1: चाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
3: राजवंशी मेडिकल हल भुरीगाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98 580 25 002 र 98 20 43 41 61।
4: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बाघ छ।
5: रेडियो टाइगर स्टुडियो टाइम। अहिले

0: यस्तो कुन बजेको छ?
1: रेडियो नेटवर्क अहिले दिउँसोको 3 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा मुद्दा दायर, 8 जना मध्ये 5 जना फरार प्रतिवादी। चितवनको टुइन खोलामा ढिस्को काटेर हटाउने तयारी, दिनमा 2-3 घण्टा गाड़ी रोकेर काम गरिने। रासोपा सांसद बबलु गुप्ताद्वारा मोटरसाइकलमा स्टन्ट, चालकलाई 500 रूपियाँ जरिवाना। गुगललाई युरोपेली संघद्वारा 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिवाना। आफ्नै एप र सेवाहरूलाई प्राथमिकता दिएर शक्तिको दुरूपयोग गरेको आरोप। र सन् 2027 विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभलमा हुने। नेपाल खबरमा अब पूरा खबर। नेपाल बाल संगठन बाल मन्दिरको जग्गा र सरकारी बजेट हिनामिना प्रकरणमा 8 जना विरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनुपर्ने रकम र सम्पत्ति हिनामिना गरेको भन्दै अभियोग पत्र दर्ता गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौँ जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर भएको हो। बाल संगठन काठमाडौँका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, संगठनका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ओम कृष्ण कर्माचार्य र भगवान साक्य, तत्कालीन सभापति युरी कुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपक दास श्रेष्ठ र प्रयागराज श्रेष्ठ तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरूद्ध मुद्दा दायर भएको छ। प्रतिवादी 8 जना मध्ये आशा श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ र ओम कृष्ण कर्माचार्य मात्रै पक्राउ परेका छन्। बाँकी 5 जनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। संगठनको तत्कालीन केन्द्रीय अध्यक्ष रीता सिंह वैद्यको निधन भइसकेकोले प्रतिवादी बनाइएको छैन। उच्च स्तरीय जाँचबुझ आयोग 2077 प्रतिवेदन र प्रहरी अनुसन्धानको आधारमा मुद्दा दर्ता गरिएको हो। महोत्तरीको साबिक भरतपुर गाउँ विकास समितिका तत्कालीन सचिव सहित 3 जनाले बाल बालिकाको पोषण भत्ता हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। तत्कालीन कार्यालय सहायक उमाकान्त महतो, तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी र तत्कालीन जिल्ला विकास समितिको कार्यालय जलेश्वरका आन्तरिक लेखा परीक्षण शाखाका कार्यरत सूरजु शाह विरूद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। आर्थिक वर्ष 68-69 को बाल संरक्षण अनुदानको भत्ता रकम हिनामिना भएको उजुरीको आधारमा अनुसन्धान गर्दा भ्रष्टाचार भएको पुष्टि भएपछि मुद्दा दायर भएको हो। जिल्ला विकास समितिको कार्यालय महोत्तरीबाट बाल संरक्षण भत्ता बापत निकासा भएको 3,07,200 रूपियाँ सम्बन्धित बाल बालिकालाई वितरण नगरी हिनामिना गरिएको अख्तियारको अनुसन्धानमा खुलिएको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत चितवनको तुइन खोलामा गाड़ी रोकेर ढिस्को काटिने भएको छ। डिभिजन सड़क कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई गाड़ी रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यसबारे भोलि शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल समेत हुने भएको छ। प्रशासनको परामर्शमा गाड़ी रोक्ने समय तय भएपछि काम अघि बढ़नेछ। निर्माण कम्पनीले एउटा एक्सकाभेटर र लोडर तुइन खोलामा पुर्याइसकेको छ। दैनिक 2-3 घण्टा गाड़ी रोकेर काम गरे झण्डै 2 महिनामा जोखिमपूर्ण डिस्क

0: एम्बरको सहायताले मानिसले झुण्डिएर जोखिमपूर्ण डिस्कोहरू तल झार्नुपर्नेछ। त्यसपछि डिस्कोमा रडलाई ड्रिल गरेर त्यहाँ बाहिरबाट जाली लगाएर पहिरो रोकिनेछ। यसलाई नेलिङ भनिन्छ। दुवै ठाउँमा यसरी नै काम गरिने उहाँले जानकारी दिनुभयो। पहिरोको उच्च जोखिम रहेको तोइन खोलामा गएको वर्ष असोज 3 र 7 गते पहिरो खस्दा 100 घण्टा भन्दा धेरै अवधिसम्म सड़क अवरूद्ध भएको थियो। डिस्कोको उचाई 105 मिटर र लम्बाई 165 मिटर छ। नाम्सीको मुगलिनपट्टिको डिस्को 60 मिटर अग्लो र 100 मिटर लम्बाई रहेको छ। केही वर्ष अघि सड़क विस्तारको क्रममा काटिएको भित्तोमा ट्विन खोलामा गएको वर्ष एकाएक पहिरो खसेपछि उच्च जोखिममा परेको हो। यो सड़क खण्डमा मध्यमदेखि उच्च गरी 43 ठाउँमा पहिरोको जोखिम रहेको छ। जुनसुकै बेला पहिरो खस्न सक्ने भएकोले पहिरो पछ्याउन मुगलिन र सेती दोबानमा तयारी अवस्थामा उपकरण राखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद बबलु गुप्ताले मोटरसाइकलमा उभिएर स्टन्ट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ट्राफिक प्रहरीले चालकलाई कार्यवाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय लाहन सिंहराहले पूर्व मन्त्री समेत रहेका गुप्ताले स्टन्ट गरेको बाइकका चालकलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै 500 रूपियाँ जरिमाना तिराएको हो। बागमती प्रदेश 02-00-25-52-31 नम्बरको मोटरसाइकलका चालक पीताम्बर चौधरीले जरिमाना बुझाएपछि ट्राफिक प्रहरीले रसिद हस्तान्तरण गरेको छ। सञ्जालमा भिडियो भाइरल भएपछि गुप्ताले आफ्नो व्यवहारप्रति क्षमा याचनासहित कानूनी कार्यवाही स्वीकार गर्ने बताउनु भएको थियो। सांसद गुप्ताको स्टन शैलीमा मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भएको छ। यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गरेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरीकारले कैलालीले 500 रूपियाँ जरिमाना तिराएको थियो। त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईलाई पनि ट्राफिक नियम उल्लंघनको कसुरमा ट्राफिक प्रहरीले कार्यवाही गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बन्जेङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-94-33-493-555।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। शिक्षा मन्त्री सस्मित पोखरेलले डाक्टर गोविन्द केसीसँग छलफल शुरू भइसकेको बताउनु भएको छ। अनशनरत डाक्टर केसीले उठाएका मागबारे सरकारको ध्यानकर्षण भएको र उहाँको टोलीसँग अनौपचारिक छलफल थालिएको मन्त्री पोखरेलले बताउनु भएको छ। डाक्टर केसी हिजोदेखि धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनशनमा हुनुहुन्छ। उहाँले दशरथचन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा स्थापित नियम विपरीत गरिएका गैर कानूनी र स्वार्थपूर्ण नियुक्ति तत्काल खारेज गर्दै ऐनका विवादित प्रावधानहरू संशोधन गर्न माग गर्नु भएको छ।

0: अब विदेशको खबर। युरोपेली संघ यूले बहुराष्ट्रीय प्रविधि कम्पनी गुगललाई 89 करोड़ युरो अर्थात 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिवाना गरेको छ। प्रतिस्पर्धीहरूका एप र सेवाहरूको तुलनामा आफ्नै एप र सेवाहरूलाई प्राथमिकतामा दिएर शक्तिको दुरूपयोग गरेको आरोपमा यूले जरिवाना तिराएको हो। विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीहरूको शक्तिलाई नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको महत्वपूर्ण कानून डिजिटल मार्केट्स एक्ट डीएमए अन्तर्गत गुगल विरूद्ध चालिएको यो पहिलो ठूलो कदम भएको बीबीसीले जनाएको छ। गुगलका अभ्यासहरूले उपभोक्ताको छनौटलाई सीमित पारेका र आफ्ना सेवाहरूलाई प्रतिस्पर्धीको तुलनामा अनुचित लाभ दिलाएका यूको तर्क छ। तर कम्पनीले यो निर्णयको आलोचना गर्दै युरोपेली संघका आवश्यकताहरूले लाखौं युरोपेली ग्राहकहरूले प्रयोग गर्ने सेवाहरूमा क्षति पुर्याउन सक्ने दावी गरेको छ। युरोपेली नियामकहरूसँग विवादको लामो इतिहास बोकेको गुगलले यसअघि प्रतिस्पर्धा सम्बन्धी विभिन्न मुद्दाहरूमा अरबौं युरो जरिमाना तिरिसकेको छ। अब खेल खबर। सन् 2027 आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभल मैदानमा हुने भएको छ। गएको वर्ष लर्ड्समा भएको फाइनलको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आउँदो तीनवटा विश्व टेस्ट च्याम्पियनशीप फाइनलको आयोजना गर्ने अधिकार इंग्ल्याण्डलाई दिएको थियो। लर्ड्स मैदानको स्वामित्व रहेको मेरी लिबोन क्रिकेट क्लब एमसीसीले त्यहाँका पिचहरूको गुणस्तर सुधार गर्ने काम गरिरहेकोले विश्व टेस्ट च्याम्पियनशीपको फाइनल अर्को वर्षको जूनमा द ओभलमा हुने भएको हो। इंग्ल्याण्ड क्रिकेट बोर्ड ईसीबीले आईसीसीसँगको सम्झौता अन्तर्गत यो निर्णय लिएको हो। यो निर्णयको एउटा मुख्य कारण लर्ड्सको पिचको गुणस्तर सम्बन्धी चिन्ता हो। गएको महिना इंग्ल्याण्ड र न्यूजील्याण्ड बीचको टेस्ट क्रिकेटका लागि प्रयोग भएको पिचको सतहलाई असन्तोषजनक ठहर गर्दै आईसीसीले लर्ड्सको पिचलाई पहिलो डिमेरिट पोइन्ट प्रदान गरेको छ। चार भन्छाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाल मन्दिरको जग्गा र बजेट इनामिना प्रकरणमा मुद्दा दायर, 8 जना मध्ये 5 जना फरार प्रतिवादी। चितवनको तुइन खोलामा ढिस्को काटेर हटाउने तयारी, दिनमा 2-3 घण्टा गाड़ी रोकेर काम गरिने। रासोपा सांसद बबलु गुप्ताद्वारा मोटरसाइकलमा स्टन्ट, चालकलाई 500 रूपियाँ जरिवाना। गुगललाई युरोपेली संघद्वारा 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिवाना। आफ्नै एप र सेवाहरूलाई प्राथमिकता दिएर शक्तिको दुरूपयोग गरेको आरोप। र सन् 2027 विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभलमा हुने।
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
1: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: ए रामलौटन भाइ के गर्दैछौ?
4: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
5: हजुर
4: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
5: हस् बाबा।
3: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
4: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
3: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउँ त।
4: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौं कि?
3: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
4: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
3: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग

0: सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
2: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
4: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन्छ सधैँ बाघ सिंह।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 9 गते शनिबारका दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
3: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरीगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98-482-97-774।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 97.2 मेगाहर्ज। गर्जन छ सधैँ।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 9 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
4: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
5: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98-245-51-207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
6: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
2: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
3: बिहान 10 बजेदेखि
2: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच।

0: स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
1: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
2: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
3: तपाई मात्रै चुरोट, श्रुति, गाँजा, फुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको श्रुति, फुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घरोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
2: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
0: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 9 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: ये है आपका रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: लक्ष्मी
1: ए लक्ष्मी अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
2: ए लिनुस् त।
1: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
2: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
1: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोरा छोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
2: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
1: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
3: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
4: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841845875।
5: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
6: बिहान 10 बजेदेखि
5: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
7: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाप छैन।

0: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड़ र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित भरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो रायगढद्वारा जनहितमा जारी सन्देश।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: रेडियो टाइगर 99.2 MHz गर्दन का सधैं बाग सुन
1: रेडियो टाइगर स्टूडियो टाइम यति बेला साँझको 5 बजेको छ।
2: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-41-41-61।
3: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
4: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
3: जहाँ पायो त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
5: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री। सम्पर्क मोबाइल नम्बर 98-482-58950 र 98-480-79761।
6: पक्नुहोस् त, कहाँ जाने गाडी हो यो?
7: गर्तोला राइस मिलमा जाने गाडी हो नि यो त।
6: ल भने जस्तै भयो, म पनि गर्तोला राइस मिलमा खुटानी पिसानीकै लागि जाने हो, अनि मसालाको झोला पनि छ। ल दिनुहोस् न।
7: ल भइहाल्छ नि, आफ्नै गाडी हो, हाल्नुहोस् हाल्नुहोस्।
8: हजुर, हामी कहाँ धान कुट्नका लागि अटोमेटिक प्लान अनुसार कनिका रहित तयार पार्ने, गल्ला खरिद गरिनुका साथै भुस, बरान, कनिका, मोटा मसिना चामल, बरानहरू सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै किरानाका सामान थोक तथा अर्डर अनुसार घरमै पुर्याइदिने डेलिभरी सेवा समेत रहेको सहस जानकारी गराउँदछौ।
6: गर्तोला राइस मिल एन्ड प्रतिज्ञा किराना पसल, ठाकुरबाबा नगरपालिका 5 बनबीरपुर। प्रोप्राइटर पारसमणि गर्तोला र छविलाल उपाध्याय। सम्पर्क नम्बर 98-045-88-246 र 98-85-88-246।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz गर्दन त सधैँ बाघ।

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480 27590।
3: तपाईको गाउँमा, तपाईको ठाउँमा, तपाईको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर

0: गर्छु, मसँग काठमाडौँ जान्छु।
1: धोका त दिनुहुन्न नि,
0: जिन्दगीभरि साथ दिन्छु।

0: सन्चै हुनुहुन्छ?
1: यता त सबै ठिकै छ।
0: खर्च थिएन
1: यो पालि, साउले तलब दिएको छैन। म साथीहरूसँग सापट माग्दा 10-15 हजार पठाइदिन्छु है।
0: 10-15 हजारले के गर्ने? मैले छोराछोरीको स्कुलमा फी तिर्नु छ, साउ पैसा माग्न आएको आएछ।
1: तिमीले भने जस्तो सजिलो छ र विदेशमा पैसा फल्छ?
0: मैले मात्र के गर्ने? बरु आउनुहोस्।

0: चाहन्छु थिएन।
1: आमालाई दिनु न फोन।
2: साथीहरू सबै फर्केर आइसके।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम आशाको किरण। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: कस्तै कष्टले भरिएको यो संसारमा येशू मात्र हुन् एक सत्य शरण, निराशा र अध्यारोमा हराइरहेको निम्ति बाटो र ज्योति देखाउने यो आशाको किरण। श्रोता, साँचो शान्ति, आनन्द, खुशी अनि प्रेम नचाहने मानिस सायद यो संसारमा विरलै होलान्। तर अभाग्यवश समय र परिस्थितिको कारणवश जीवन आशारहित, अनर्थक र पट्टै लाग्दो बन्दछ। हामी विश्वास र आशा गर्दछौ यो आशाको किरणले निश्चय नै हाम्रो हारको जीवनमा आशाको नयाँ किरण हालिदिनेछ।
1: आशाको किरण रेडियो कार्यक्रममा तपाईँहरू सबैजनालाई स्वागत छ। ईश्वरीय वचन सुन्ने हृदयको साथ बसिरहनु भएका सम्पूर्ण श्रोताहरूको बीचमा आज म तपाईँले के गर्नुपर्छ भनेर जान्नुहोस् भन्ने विषयमा यो सन्देश लिएर आएको छु। सुनेर सबैजना आशित हुनुहोला। जब हामी नयाँ परिस्थिति र अवस्थामा हुन्छौँ, हामी सबैजना आफैबाट केही पाउने अपेक्षा गर्दछौँ, केही कुरा जान्न हामीलाई मन लाग्छ। जुनसुकै काम गर्दा पनि उत्तम परिणाम कसरी प्राप्त गर्न सकिन्छ भनेर हामी निरन्तर खोजिरहन्छौँ। जब म जवान थिएँ, जब मैले विद्यालयको अध्ययनलाई सकाएँ, त्यसपछि केही गर्ने भनेर मेरो मनमा एउटा उत्सुकता जाग्यो। त्यही समयमा एकजना दाजुले, उहाँको एउटा कुखुरा पालन फार्म रहेछ र उहाँले त्यहाँनिर काम गर्नको निम्ति मलाई भन्नुभयो। म एकदम खुसी भए र मैले त्यहाँनिर ह्याचरीमा काम गर्न थालेँ। जब म पहिलो पटक त्यहाँ पुगे, उहाँले मलाई त्यो काम गर्ने स्थानमा लानुभयो। म त्यहाँ थिएँ, बिस्तारै उहाँले मलाई सबै कुरा देखाउनु भयो, कसरी काम गर्नुपर्छ, उहाँले कसरी मबाट काम चाहनुहुन्छ सबै कुरा उहाँले भन्नुभयो। त्यसपछि मलाई उहाँले देखाउनु भएको र भन्नुभएको कुरालाई पालन गरेर के काम गर्नुपर्ने हो भन्ने कुरामा एउटा अपेक्षा र आस्था गरियो। कुरा त्यही हो, कसैले हामीलाई केही कुरा सिकाउनुहुन्छ अनि हामीले के गर्नुपर्छ भन्ने कुरा हामी आफैले पनि थाहा पाउनुपर्छ। हामीलाई नयाँ अनुभव, नयाँ काम गर्न मन पर्छ हामी प्रत्येकलाई। यहाँनिर पनि आज हामी एउटा घटना पाउँछौ। जब येशूले 12 चेलाहरूलाई बोलाउनु भयो र सेवकायको एउटा पूर्ण रूपरेखा देखाएर आज्ञा गरेर उनीहरूलाई पठाउनको निम्ति यो निर्देशन दिनुभएको छ। उहाँले उनीहरूलाई के गर्नुपर्छ भन्ने कुरा स्पष्ट रूपमा बताउनु भएको छ। हामीले उहाँले भन्नुभएको वचनबाट सिक्नुपर्छ। त्यसैले आउनुहोस्, हामी मत्तीको पुस्तक 10:15 लिएर 15 यस खण्डलाई पाठ गर्नेछौ। लेखिएको छ, बिरामीलाई निको पार, मरेकालाई जीवित पार, कुष्ठ रोगीहरूलाई शुद्ध पार, भूतहरूलाई निकाल, तिमीहरूले सित्तैमा पायो सित्तैमा दियो, तिमीहरू आफ्ना पटुकामा सुन चाँदी तामाको सिक्का नबोक, यात्राको निम्ति झोलो र 2 दौरा जुत्ता लौरा नल्यो, किनभने खेतालाले उसको भोजन पाउनु पर्छ। जुन सहरकी गाउँमा तिमीहरू पस्छौ त्यहाँ को योग्य छ भनी खोज र त्यहाँबाट विदा नभएसम्म त्यही बस। त्यस घरभित्र पस्दा अभिवादन गर, त्यो घर योग्य छ भने तिमीहरूको शान्ति त्यस घरमा आओस्, तर त्यो योग्य रहेनछ भने तिमीहरूको शान्ति तिमीहरूमै फर्किआओस्। यदि कसैले तिमीलाई ग्रहण गरेन वा तिमीहरूको वचन सुनेन भने त्यस घर अथवा सहरबाट निस्कँदा आफ्नो खुट्टाको धुलो टकटक्याइदियो। साँच्चै म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको दशा भन्दा बरु सदोम र गमोराको हालत बढी सहनीय हुनेछ। यस खण्ड पढ्दा तपाईँले यो पनि बुझ्न सक्नुहुन्छ कि हामीले के गर्नुपर्छ। प्रभुले आफ्नो विशेष कामको लागि विशेष मानिसहरूलाई छान्नुभयो र त्यसपछि तिनीहरूलाई विशेष निर्देशन दिनुभयो ताकि उनीहरूले के गर्ने भन्ने कुरा जानुन्। आउनुहोस्, ती निर्देशनहरूलाई आज हामी हेर्नेछौ। पहिलो कुरा, आफ्नो काममा ध्यान केन्द्रित गर्नुपर्छ। यो कुरा सकारात्मक र नकारात्मक दुवै निर्देशनमा आधारित छ। यहाँ हामी देख्न सक्छौ, पहिलो कुरा सकारात्मक पक्ष, उहाँले भन्नुभयो, बिरामीलाई निको पार, कुष्ठ रोगीहरूलाई शुद्ध पार, मरेकाहरूलाई जीवित पार, भूतहरू निकाल, उनी त्यही गर्नुपर्ने थियो र यसैको निम्ति प्रभुले उनीहरूलाई पठाउनु भएको छ। यो कामको पक्षलाई हेर्ने हो भने यो शारीरिक रूपमा र आध्यात्मिक रूपमा दुवै क्षेत्रमा यो फैलिएको थियो। त्यसपछि उहाँले भन्नुभयो, जसरी तिमीले सित्तैमा पाएका छौ त्यसै नै सित्तैमा दियो। प्राय मानिसहरू प्रभुको काममा, सेवकाईमा यही सकारात्मक पक्षमा बुझ्नको निम्ति असफल हुन्छ। तर येशूले स्पष्ट रूपमा बताउनु भयो कि उनीहरूले के गरेको उहाँले अपेक्षा गर्नु भएको थियो भन्ने कुरा स्पष्ट रूपमा भन्नुभएको छ। त्यसपछि उहाँले नकारात्मक पक्षबाट पनि केही कुराहरू भन्नुभएको छ। उहाँले भन्नुभयो, आफ्नो लागि सुन, चाँदी, तामा, थैलीमा केही कुराहरू पनि नराख। यसको अर्थ उनीले चिन्ता गर्नु पर्दैन। आफ्नो सेवकाईको भौतिक पक्षहरूको बारेमा चिन्ता नगर्नुहोस्, किनकि कामदार आफ्नो खानको लागि योग्य हुन्छ। यसले यो जनाउँदैन कि उनीहरूले आफ्नो स्वयंको हेरचाह गर्नु पर्दैन, यो भनेको होइन। यो पनि होइन कसैले तिमीहरूको वास्ता गर्दैन भनेको पनि होइन। तर उनीहरूले आफ्नो ध्यान र ऊर्जा शक्ति आफ्नो हातमा रहेको काममा दिनुपर्छ। यहाँनिर हामीलाई भोजनको निम्ति, शरीरको निम्ति भन्दा पनि आध्यात्मिक कुरा, आत्मिक कुराको निम्ति बढी चाह गर्नुपर्छ। कम महत्वपूर्ण कुरामा हामीले हाम्रो समय ऊर्जा खेर फाल्नु हुँदैन भनेर भन्नुको मुख्य आशय यो हो। प्रभु यीशुले आफ्नो चेलाहरूलाई यही कुराको निर्देशन दिनुभयो। मित्रहरू, म तपाईँलाई भन्दछु, हामीले पनि आफ्नो प्रयास सबैभन्दा महत्वपूर्ण कुरामा केन्द्रित हुनु पर्दछ। यसले जीवनको आध्यात्मिक पक्षको बारेमा विशेष प्रकारले यहाँ भन्नुभयो, अर्थी दिनुभयो। हाम्रो पनि ध्यान यसैमा केन्द्रित हुनुपर्छ, जुन चाहिँ नाश भएर जाने होइन, तर यो बढी महत्वपूर्ण छ। हाम्रो जीवनको मुख्य यही कुरामा केन्द्रित हुनु पर्दछ, आत्मिक कुरामा। योग्य मानिसहरूसँगको हाम्रो संगति हुनुपर्छ। एउटा सामाजिक निर्देशन हो। उहाँले भन्नुभयो, तिमीहरू कुनै सहर वा गाउँमा प्रवेश गर्दा योग्य मानिसहरू खोज, आदरको योग्य, जसलाई योग्य भनिन्छ, उनीहरूको घरमा तिमीहरू बस्नुपर्छ। छिमेकीहरूलाई सोध्नुहोस्, यो सहरमा को योग्य छ? त्यो साँच्चै एउटा अद्भुत विचार होइन त? यसले भन्नुभयो, जब तिमीहरू को योग्य छ भने थाहा पाउँछौ, उनीहरूको घरमा बस, तिमीहरूको काम नसकेसम्म त्यही नै बस। एक ठाउँमै बसिरहनु, बसाईको लागि ठाउँ बदलिरहनु हुँदैन। यो निर्देशनलाई थाहा गर्दै जाँदा तपाईँ र म यहाँ देख्न सक्छौ, यहाँ भनिएको छ, अब यहाँनिर को योग्य छ भनेर सोध्नु। उहाँले भन्नुभयो, यो विचारमा एकछिन ध्यान दिनुहोस्। चेलाहरूले यसले दिनुभएको निर्देशनलाई पालन गरे र हरेक घरमा गएर त्यहाँका छरछिमेकीलाई सोधे, को चाहिँ मानिस यहाँ योग्य छ भनेर। किनकि यसलाई थाहा थियो, उनीहरूलाई बस्नको निम्ति कोही योग्य मानिस चाहिन्छ र सहयोगी मानिस चाहिन्छ। जुन घरमा उनीहरू बस्नेछन् त्यो घरमा मानिसहरूले उनीहरूलाई सहायता गर्नु पर्दछ। त्यसैले उहाँले यसरी भन्नुभयो, जब तिमीहरू त्यो घरमा प्रवेश गर्छन्, अभिवादन गर र त्यो घरमा तिमीहरूको शान्ति रहोस्। यदि त्यो योग्य छ भने तिमीहरूको शान्ति त्यहाँ रहनेछ, तर यदि योग्य छैन भने तिमीहरूको शान्ति तिमीहरू सँगै फर्कने आउनेछ। यसरी त्यहाँ एउटा शान्तिको संगति, एउटा मिलापको सेवा र परमेश्वरको उपस्थितिको एउटा न्यानोपन त्यहाँ हुनेछ। यही सन्दर्भमा म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। जब हाम्रा प्रिय मित्रहरू हाम्रो घरमा मलाई भेट्न आए, एक भाइले भन्नुभयो, यस घरमा शान्ति रहोस्। यो कति सुन्दर कुरा हो, कति आशित कुरा हो। मैले त्यसको धेरै कदर गरे। अर्को समयमा जब म मेरो मित्रको घरमा गए, त्यहाँ उहाँको वृद्ध बुबा हुनुहुन्थ्यो र उहाँले भन्नुभयो, बाबु, हाम्रो घरमा आशिषको लागि प्रार्थना गरिदिनुहोस्, ताकि परमेश्वरको आशिष मेरो घरमा रहोस् भनेर उहाँले भन्नुभयो। मैले गरे, यो मलाई अति नै राम्रो अभ्यास लाग्यो। यसले पनि यहाँ भन्नुभयो, तिमीहरूले योग्य र असल मानिससँग संगति गर्नुपर्छ, आफ्नो शान्ति उनीहरूको घरमा तिमीले ल्याउनु पर्छ। त्यसपछि उहाँले थप्नुभयो, जबसम्म तिमीहरू त्यो सहरमा छौ, त्यो घरमा बस्छौ, तिमीहरूको आशिष त्यो घरमा रहिरहनेछ। त्यसैले हामीले पनि योग्य र असल मानिसहरूलाई भेट्टाउनु पर्छ, उनीहरूसँग संगति गर्नुपर्छ। निश्चय नै प्रभु यीशुले पनि चेलाहरूलाई यही कुराको निर्देशन दिनुभयो। हामी अर्को बुदामा जानेछौ। यो अर्को बुदा हो, इच्छा शक्ति सहित घोषणा गर्नुहोस्। यो अति कठिन छ तर आवश्यक छ। धेरै मानिसहरूले यो कुरा सुन्नेछन्, धेरैले अस्वीकार पनि गर्नेछन्। तर जसले अस्वीकार गर्छन् तिनीहरूलाई चेलाहरूले के गर्ने? प्रभु यीशुले भन्नुभयो, जसले तिमीलाई स्वागत गर्दैन, तिमीले दिएको वचन उनीहरू सुन्दैनन्, त्यो घर र सहरबाट निस्कदा तिमीहरूको खुट्टाको धुलो पनि त्यही टकटक्याइदेऊ। यसको अर्थ उनीहरूलाई छोडिदिनुहोस्। जसले अस्वीकार गर्छन् उनीहरूलाई छोडेर आफ्नो खुट्टाको धुलो पनि टकटक्याएर आफ्नो बाटो लाग, जसले उनीहरूको विरुद्धमा यो कुरा साक्षी हुनेछ। तर यसो त्यही रोकिनु भएन, उहाँले अझै भन्नुभयो, न्यायको दिनमा ती सहरहरूको स्थिति सदोम र गमोरा भन्दा पनि गाह्रो हुनेछ। सदोम र गमोरा अब्राहमको समयमा अस्तित्वमा रहेका अति नै प्रख्यात सहर थिए, तर तिनीहरू यति दुष्ट भए कि परमेश्वरले स्वर्गबाट आगो र गन्धक बर्साएर त्यो सहरलाई र त्यहाँका मानिसहरूलाई नष्ट गर्नुभयो। तर यसले चेलाहरूलाई भन्नुभयो, जसले यो वचन, यो प्रचार, यो सन्देश अस्वीकार गर्दछ, त्यो सहर पनि न्यायको दिनमा यो भन्दा पनि अझ गम्भीर र दयनीय हुनेछ। यो साँच्चैकै गम्भीर कुरा हो। एक दिन आउँदैछ जब सबैको न्याय हुनेछ। जसले सुसमाचार अस्वीकार गर्छन् तिनीहरूले त्यो दिन सामना गर्नुपर्नेछ। मित्रहरू, म तपाईँलाई भन्नै पर्छ, न्यायको दिन आउँदैछ। म म तपाईँलाई विन्ती गर्दछु, सुसमाचारको सन्देश सुन्नुहोस्, आफ्नो कान बन्द नगर्नुहोस्, अस्वीकार नगर्नुहोस्, प्रभुको वचन सुन्नुहोस्, आफ्नो हृदय र मन मुक्तिदाता तर्फ खोल्नुहोस्। मैले तपाईँलाई भन्न लागेको कुरामा ध्यानपूर्वक सुन्नुहोस् ताकि तपाईँ पनि प्रभु कहाँ आउन सक्नुहुन्छ। यो निर्देशनहरू पालन गरेर हामीले आज चेलाहरूले के गर्ने भनेर बुझ्न सक्छौ। चेलाहरू जस्तै हामीले पनि हाम्रो आफ्नो काममा ध्यान दिन सक्छौ, योग्य असल मानिसहरूसँग संगति गर्न सक्छौ र अस्वीकार गर्नेहरूलाई हामी छोडिदिनु पर्छ र जस्तै स्वीकार गर्दछन् उनीहरूको जीवनमा आशिष बोल्नु पर्छ। मलाई आशा छ तपाईँ पनि त्यस्तै व्यक्तिमा पर्नुहुन्छ। स्वीकार गर्ने व्यक्तिमा तपाईँ पनि गनिनुहुन्छ, अस्वीकार गर्ने व्यक्तिमा होइन। म तपाईँलाई आग्रह गर्न चाहन्छु यो आशिषलाई आफ्नो जीवनको एउटा भाग बनाउनुहोस्, किनकि परमेश्वरले हामी सबैलाई प्रेम गर्नुहुन्छ। आजको यस वचनबाट परमेश्वरले हामी सबैजनालाई प्रशस्त आशिष दिनुभएको होस्।

0: तपाईँमा म बदलन्छौ हाम्रो जीवनले तपाईँलाई चिनाउँछ।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ्ने।
2: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
3: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
2: जहाँ पाए त्यही जाने पनि होइन। भुरिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
4: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 9842858950 र 9842879761।
5: सुन्नुहोस् त, उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खाप ल्याउनु पर्यो।
6: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
5: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरिगाउँ बजारको उही चिट परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
7: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
8: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरिगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9869420111।
4: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
9: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगञ्जमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
5: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
4: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
5: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
9: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, CDO कार्यालयको सामुन्ने, नेपालगञ्ज बाँके।
4: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 9840027590 र 081534328। फेरि सुन्नुहोस् है, 9840027590।
3: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरुकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सिक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
10: रेडियो टाइगर 99.2 MHz नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।
11: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Z.
10: अहिले बेलुकीको 6 बज्यो।
12: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
10: राष्ट्रको शान किसान।
12: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश किवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाको ठहर, सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न दवाब दिइएको दावी, सरकारका गतिविधिप्रति चिन्ता व्यक्त।
0: चितवनको तुइन खोलामा विस्फोट काटेर हटाउने तयारी, दिनमा दुई तीन घण्टा गाड़ी रोकेर काम गरिने।
1: असारकै विद्युत महसुलमा नयाँ कर लगाएको भन्दै उपभोक्ताको विरोध, साउनको मात्रै भ्याट समावेश गरिएको प्राधिकरणको दावी।
2: रिडिङ टेस्टले गर्दाखेरि त्यस्तो भएको हो, प्र्याक्टिकल कुरा चाहिँ बुझिदिनुपर्छ सबैजनाले।
0: बंगलादेशका राष्ट्रपति शहाबुद्दीनद्वारा राजीनामा, अन्तरिम राष्ट्रपतिको संवैधानिक प्रक्रिया शुरू।
1: र इटालीको प्रशिक्षक बन्ने प्रस्ताव पेप ग्वार्डियोलाद्वारा अस्वीकार। सन् 2027 विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल द ओभलमा हुने।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943355।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाहरू एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिड्स आईसीजेले नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको ठहर गरेका छन्। संयुक्त विज्ञप्ति मार्फत ती तीन संस्थाले नेपाल सरकारका पछिल्ला गतिविधिका कारण न्यायपालिकाको स्वतन्त्रता जोखिममा परेको भन्दै गम्भीर चिन्ता समेत व्यक्त गरेका छन्। सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न बहालवाला न्यायाधीशलाई राजीनामाका लागि दवाब दिने वा योगको धम्की दिने सम्मको प्रयास भएको विश्वसनीय रिपोर्ट प्राप्त भएका पनि विज्ञप्तिमा उल्लेख छ। सर्वोच्च अदालतका तीन न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनीतिक दवाब दिइएको र उहाँहरूले राजीनामा दिन अस्वीकार गरेमा महाभियोगको धम्की दिइएको रिपोर्ट प्राप्त भएको ती संस्थाको दावी छ। सरकारले अध्यादेश मार्फत संवैधानिक परिषद ऐन संशोधन गरी राजनीतिक प्रभुत्व बढ़ाएको र बहालवाला न्यायाधीशलाई राजीनामा वा महाभियोगको दवाब दिएको आरोप लगाइएको छ। गतिविधिले न्यायिक स्वतन्त्रता र विधिको शासनमा गम्भीर असर पार्ने उनीहरूको ठहर छ। साथै नेपाल सरकारलाई न्यायाधीशमाथि राजनैतिक दवाब नदिन, स्पष्ट संवैधानिक आधार बिना महाभियोग प्रक्रिया अघि नबढ़ाउन, न्यायिक नियुक्तिलाई पारदर्शी र योग्यतामा आधारित बनाउन तथा संवैधानिक परिषद ऐनमा गरिएका संशोधनलाई खुला संसदीय प्रक्रिया मार्फत पुनरावलोकन गर्न पनि उनीहरूको आग्रह रहेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना संघीय सांसदहरूलाई परिवारका सदस्य तथा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ। पार्टीले स्वकीय सचिव नियुक्ति सम्बन्धी आधारभूत मापदण्ड जारी गर्दै नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको जनाएको हो। रासोपाका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान, सुशासनको सिद्धान्त र जनउत्तरदायित्वलाई केन्द्रमा राख्नु पर्ने उल्लेख छ। निर्देशनमा एका घरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने व्याख्या गरिएको छ। स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीति अनुरूप एका घरका सदस्य वा नजिकका नातेदारहरूलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ। निर्देशनमा नियुक्ति पारिवारिक र नातागोता भन्दा बाहिरबाट हुनुपर्ने भनिएको छ। सरकारले हालै संघीय संसदका सदस्यहरूलाई स्वकीय सचिव राख्न पाउने सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो। यो निर्णय विरूद्ध सर्वोच्च अदालतमा अधिवक्ता प्रेमराज सिलवाल र मणिराज उपाध्यायले आज छुट्टा छुट्टै रिट दर्ता गराउनु भएको छ। मन्त्री परिषदको निर्णयपछि संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचित 2 संशोधन गरिएको छ।

0: पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी प्रतिक्रियावादी शक्तिको रणनीति समयमै बुझ्न नसक्दा संविधान निर्माण पक्षधर राजनैतिक दलहरूले ठूलो क्षति बेहोर्नु परेको बताउनुभयो। उहाँले गएको भदौ 23 र 24 गते भएका घटनाप्रति गम्भीर समीक्षा आवश्यक रहेको समेत बताउनु भएको छ। साथै उहाँले अब सरकारलाई चौतर्फी रूपमा घेराबन्दी गर्ने गरी अघि बढ्नुपर्ने बेला आएको समेत बताउनु भएको छ।
1: नेपाल बाल संगठन बाल मन्दिरको जग्गा र सरकारी बजेट हिनामिना प्रकरणमा 8 जना विरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनुपर्ने रकम र सम्पत्ति हिनामिना गरेको भन्दै अभियोग पत्र दर्ता गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौँ जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दर्ता दायर भएको हो। बाल संगठन काठमाडौँका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, संगठनका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ओम कृष्ण कर्मचार्य र भगवान साक्य, तत्कालीन सभापति युरी कुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपक दास श्रेष्ठ र प्रयाग राज श्रेष्ठ तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरूद्ध मुद्दा दायर भएको छ। प्रतिवादी 8 जना मध्ये आशा श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ र ओम कृष्ण कर्मचार्य मात्रै पक्राउ परेका छन्। बाँकी 5 जनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। संगठनकी तत्कालीन केन्द्रीय अध्यक्ष रीता सिंह वैद्यको निधन भइसकेकोले प्रतिवादी बनाइएको छैन। उच्च स्तरीय जाँचबुझ आयोग 2077 प्रतिवेदन र प्रहरी अनुसन्धानको आधारमा मुद्दा दर्ता गरिएको हो।
0: नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत चितवनको तुइन खोलामा गाड़ी रोकेर ढिस्को काटिने भएको छ। डिभिजन सड़क कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई गाड़ी रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यसपालि भोलि शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल समेत हुने भएको छ। प्रशासनको परामर्शमा गाड़ी रोक्ने समय तय भएपछि काम अघि बढ़नेछ। निर्माण कम्पनीले एउटा एक्सकाभेटर र लोडर तुइन खोलामा पुर्याइसकेको छ। दैनिक 2-3 घण्टा गाड़ी रोकेर काम गरे झण्डै 2 महिनामा जोखिमपूर्ण ढिस्काहरू झार्न सकिने प्रारम्भिक अनुमान छ। दिउँसोको समयमा चाप कम हुने भएकोले प्रशासनसँग त्यसै बेला काम गर्नको लागि आग्रह गरिने घिमिरेले जानकारी दिनुभयो। यो सड़क राजधानी काठमाडौँ जोड्ने मुख्य लाइफलाइन हो। नारायणगढ़ मुगलिन हुँदै दैनिक 10,000 हाराहारी गाड़ी चल्छन्। बाबरी कन्स्ट्रक्सनले तुइन खोलाको आड़को नारायणगढ़ तर्फको भित्र र नाम्सीको मुगलिन पट्टीको डिस्कोको पहिरो जोखिम हटाउने कामका लागि 22,21,00,000 रूपियाँमा ठेक्का सम्झौता गरेको छ। अबको 10 महिनामा दुवै ठाउँको काम सक्नुपर्नेछ। पहिरोको उच्च जोखिम रहेको तुइन खोलामा गएको वर्ष असोज 3 र 7 गते पहिरो खस्दा 100 घण्टा भन्दा धेरै अवधिसम्म सड़क अवरूद्ध भएको थियो। डिस्कोको उचाइ 105 मिटर र लम्बाई 165 मिटर छ। नाम्सीको मुगलिङपट्टिको डिस्को 60 मिटर अग्लो र 100 मिटर लम्बाई रहेको छ। यो सड़क खण्डमा मध्यमदेखि उच्चसम्म गरी 43 ठाउँमा पहिरोको जोखिम रहेको छ। जुनसुकै बेला पहिरो खस्न सक्ने भएकोले पहिरो पन्छ्याउन मुगलिङ र सेती दोभानमा तयारी अवस्थामा उपकरणहरू राखिएको छ।
1: दक्षिण पूर्व एसियाली देशका अनलाइन स्क्यामिङ सेन्टरमा बन्धक बनाइएका 860 जना नेपालीको उद्धार गरिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा संचालित अवैध सेन्टरबाट उनीहरूको उद्धार गरिएको हो। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले उद्धार गरिएका मध्ये 733 जना कम्बोडियाबाट, 113 जना म्यानमारबाट, 8 जना लाओसबाट र 6 जना थाइल्याण्डबाट रहेको जानकारी दिनुभयो। प्रवक्ता छेत्रीका अनुसार कम्बोडियामा अझै 49 जना नेपाली विभिन्न अभियोगमा जेलमा रहेका छन्। उनीहरूलाई आवश्यक कानूनी सहायता उपलब्ध गराउन बैंकक स्थित नेपाली राजदूतावास मार्फत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले स्क्यामिङ सेन्टरमा नेपाली पठाउने गैर कानूनी कार्यमा संलग्न व्यक्तिको यथार्थ विवरण सहित कार्यवाहीका लागि परिवार र आफन्तले नेपाल प्रहरी लगायतका निकायमा निवेदन दिनुपर्ने, विदेशमा रहेका तर फर्कन अनिच्छुक नेपालीलाई सामाजिक सञ्जाल वा अन्य माध्यमबाट सम्पर्क गरी परिवारले स्वदेश फर्कन प्रेरित गर्नुपर्ने, राजदूतावासले जरिवाना छूट गराइसकेका व्यक्तिलाई तुरन्त फर्कन पनि छेत्रीले आग्रह गर्नुभएको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल तर्फमा असारकै विद्युत महसुलमा नयाँ कर लगाएको बारे विद्युत प्राधिकरणका प्रवक्तासँग गरिएको कुराकानीसँगै खबरको सिलसिला

0: बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको अन्तर्राष्ट्रिय मानवाधिकारवादी 3 संस्थाको ठहर, सर्वोच्चका 3 न्यायाधीशलाई राजीनामा गर्न दवाब दिएको दावी, सरकारका गतिविधि प्रति चिन्ता व्यक्त, बाल मन्दिरको जग्गा र बजेट इनामिना प्रकरणमा 8 जना विरूद्ध मुद्दा दायर, चितवनको 3 खोलामा डिस्को काटेर हटाउने तयारी, दक्षिण पूर्व एसियाका स्केमिङ सेन्टरबाट 860 नेपालीको उद्धार, 49 जना अझै कम्बोडियाको जेलमा, लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी प्रसंग। सरकारले यही साउनदेखि 50 युनिट भन्दा बढ़ी विद्युत उपभोग गर्ने उपभोक्ताको महसुलमा 5% मूल्य अभिवृद्धि कर अर्थात भ्याट लागू गर्ने नीति लिएको छ। तर यस विपरीत असार महिनाकै बिजुलीको बिलमा समेत नयाँ कर जोड़िएको भन्दै उपभोक्ताहरूले असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालदेखि सार्वजनिक स्थलमा समेत यो विषयले चर्चा पाएको छ। तर नेपाल विद्युत प्राधिकरण ले भने साउन महिनादेखिको महसुलमा मात्रै भ्याट समावेश गरिएको दावी गर्दै आएको छ। यसै विषयमा साथी कृष्ण शर्माले नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालसँग कुराकानी गर्नुभएको छ।
6: यस्तो पहिला चाहिँ अब हाम्रो बिलिङ प्रणाली बुझ्नु पर्यो होइन, हाम्रो रिडिङ चाहिँ महिनैभरि कसैको 1 गते, कसैको 2 गते, कसैको 4, कसैको 10 गरेर महिनैभरि बिलिङ रिडिङ हुन्छ होइन। अनि 1 महिनाको खपत गरिसकेपछि अर्को महिना बिल जारी हुन्छ। यो आर्थिक वर्षमा अघिल्लो महिनाको कसैको 10 गते रिडिङ भएको छ भने साउनको 10 गते बिल जारी हुन्छ, कसैको असारको 1 गते भएको छ भने साउनको 1 गते बिल जारी हुन्छ। भ्याटको सिस्टम के हुन्छ भने जुन महिनामा बिल जारी हुन्छ त्यो महिनामा भ्याट लिने भन्ने हुन्छ। त्यो हिसाबले हामीले आन्तरिक राजस्व कार्यालयसँग पनि समन्वय गरेर अब यो बिल जारी भइसकेपछि भ्याट लिनुपर्छ भन्ने हो। अहिले यस्तो अलिकति त्यो नमिलेको जस्तो देखिए पनि उपभोक्तालाई वर्षमा 12 महिनाभन्दा बढीको भ्याट तिर्नु पर्दैन। जस्तो भनौँ न, हजुरलाई अर्को वर्ष गएर असारमा तिर्दा त जेठको तिर्छन् नि त, त्यसपछि असारको साउन्डमा जान्छ। त्यो रिडिङ डेटले गर्दाखेरि त्यस्तो भएको हो। अब बिल जारी भइसकेपछि चाहिँ भ्याट लिनुपर्छ भनेर त्यही अनुसार चाहिँ हामीले ट्याक्स अफिसर सल्लाह गरेर त्यो सिस्टम चाहिँ लागू भएको।
7: तर उपभोक्ताले त असार लगायतको शुल्कमा भ्याट जोडिएर आएपछि नीति विपरीत भयो, सरकारले नयाँ आर्थिक
6: वर्ष अर्को वर्ष के गर्ने त? अब जस्तो भनौँ, अहिले त अब जस्तो ठ्याक्क जुन बेलामा नीति नियममा आयो एउटा त्यो कट अफ पोइन्ट हुने भयो, जस्तो अर्को वर्ष त त्यही हुन्छ नि त। अर्को वर्ष जस्तो असार कसैको त असार 15 गते रिडिङ भएको छ भने 15 दिन असारको आयो, साउनको 15 दिनको बिल आउँछ कि। सबैको चाहिँ भनौँ न असारको लास्टमा अथवा साउनको लास्ट हुने भइदिएको भएदेखि एउटा कुरा हुन्थ्यो होला। त्यो रिडिङ डेटको मिसम्याच भन्नाले रिडिङ डेट फरक भएर त्यो भएको हो। तर फन्डामेन्टली के हो भने एक आर्थिक वर्षमा 12 महिनाकै भ्याट लिने हो होइन, 13 महिनाको लिने होइन, त्यो चाहिँ टाइम हुन्छ। जस्तो कसैको चाहिँ साउनको 28 गते पनि रिडिङ हुन्छ होइन, 29 गते पनि रिडिङ हुन्छ होइन। त्यो हुँदा चाहिँ अब असारको 2 दिनको आयो होला, अनि यता त पुरै साउन्डको आयो नि त। त्यो रिडिङ डेटले गर्दाखेरि त्यस्तो भएको हो होइन, बिल एकै दिन जेनेरेट हुँदैन नि त सबैको, त्यो रिडिङ डेटले फरकले गर्दा हो। त्यो त्यो प्र्याक्टिकल कुरा चाहिँ बुझिदिनुपर्छ सबैजनाले।
7: प्राधिकरणले असारदेखि नै भ्याट थोपरेर असुल्न थाल्यो भन्ने उपभोक्ताको गुनासोप्रति यहाँको सन्देश के छ?
6: अब यस्तो भयो, त्यो लागेको हुन सक्छ होइन, अब यो आर्थिक वर्षबाट भ्याट लिने भनेर सरकारले नीति लागू गरेर ठ्याक्कै कट अफ पोइन्ट अब साउन्डमा गर्दाखेरि असारको बिलमा आयो भन्ने हुन सक्छ। तर के हुन्छ भने अब 83-84 असारमा जाउँदा पनि गेटको बिल मात्रै मा मात्रै ब्याज लाग्छ। त्यसले गर्दाखेरि एउटा आर्थिक वर्षमा बाह्र महिनाभन्दा बढीको ब्याज लाग्दैन होइन, अब तेह्र महिनाको ब्याज लाग्ने हो कि भन्ने खालको चाहिँ मिसकन्सेप्सन भएको हो जस्तो लाग्छ मलाई आम जनतामा। त्यो चाहिँ हुँदैन, अब एउटा आर्थिक वर्षमा बाह्रै महिनाको ब्याज लाग्ने हो। अब रिडिङ डेट फरक फरक भएको कारणले गर्दा फरक फरक डेटमा बिल जारी हुने भएको हुनाले त्यस्तो चाहिँ अलिकति मिसकन्सेप्सन भएको हो कि जस्तो लाग्यो, बुझाइ चाहिँ फरक भयो जस्तो लाग्यो।
0: उहाँ हुनुहुन्थ्यो नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकाल। फेरि पनि खबरकै सिलसिला, नेपाल कार्पेट म्यानुफ्याक्चर्स एण्ड एक्सपोर्ट्स एसोसिएशनले कार्पेट निर्यात र कच्चा पदार्थ आयातमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहको ध्यान आकर्षण गराएको छ। आज सिंहदरबारमा प्रधानमन्त्रीसँग भएको भेटमा एसोसिएशनका अध्यक्ष बलराम गुरूङले क्षेत्रगत समस्याहरू प्रस्तुत गर्नुभएको हो। भेटका क्रममा व्यवसायीले अल्पकालीन र दीर्घकालीन गरी दुई प्रकृतिका समस्याहरू राखेका थिए। अहिले अमेरिका निर्यात नेपाली कार्केटमा कन्ज्युमर सेफ्टी सर्टिफिकेशनको अनिवार्य व्यवस्थाका कारण रोकिएको जानकारी गराउँदै व्यवसायले यसमा सहजीकरण गरिदिन आग्रह समेत गरेका छन्। यो विषयमा प्रधानमन्त्री शाहले तत्कालै सम्बन्धित निकायलाई कूटनैतिक पहल गर्न निर्देशन दिनुभएको अध्यक्ष गुरूङले जानकारी दिनुभएको छ।
5: शिक्षा मन्त्री सस्मित पोखरेलले डाक्टर गोविन्द

0: ट्राफिक नीति बिना यातायात क्षेत्रमा सुधार ल्याउन नसकिने बताउनु भएको छ। मेट्रो ट्राफिक एफएमको 14 वार्षिक उत्सवका अवसरमा आज भएको कार्यक्रममा अध्यक्ष सिटौलाले सरकारले वैदेशिक सड़क नीति र जरिवानाको सिको गरे पनि स्वदेशी धरातल र पूर्वाधारलाई भने उपेक्षा गरेको आरोप लगाउनु भएको छ। उहाँले नेपालको कर्मचारी तन्त्र र सरकारलाई सम्बोधन गर्दै सिंगापुर, अमेरिका र युरोपका विकसित सड़कको उदाहरण दिएर नेपालमा नीति नियम लाद्न नहुने तर्क गर्नुभयो। सिंहदरबारमा बसेर बनाइने अव्यवहारिक नीतिका कारण यातायात क्षेत्र भद्रगोल भएको दावी गर्दै सिटौलाले पूर्वाधार व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न माग पनि गर्नुभएको छ। कार्यक्रममा महानायक राजेश हमालले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नागरिकको उत्तरदायित्व र ट्राफिक प्रहरीको कर्तव्य बीच बलियो समन्वय हुनुपर्ने जोड दिनुभएको छ। त्यस्तै वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले प्रहरी सेवा अत्यन्त चुनौतीपूर्ण र संवेदनशील रहेको बताउनु भएको छ। त्यस्तै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रविधि मैत्री र प्रभावकारी सूचना प्रवाहमा जोड दिनुभएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
2: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को डिस हो खुशीको कनेक्शन।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। महोत्तरीको सादिक भरतपुर गाउँ विकास समितिका तत्कालीन सचिव सहित तीनजनाले बाल बालिकाको पोषण भत्ता हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। तत्कालीन कार्यालय सहायक उमाकान्त महतो, तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी र तत्कालीन जिल्ला विकास समितिको कार्यालय जलेश्वरका आन्तरिक लेखा परीक्षण शाखामा कार्यरत सूरज शाह विरूद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। आर्थिक वर्ष 2068-69 बाल संरक्षण अनुदानको भत्ता रकम हिनामिना भएको उजुरीका आधारमा अनुसन्धान दर्ता भ्रष्टाचार भएको पुष्टि भएपछि मुद्दा दायर भएको हो। जिल्ला विकास समितिको कार्यालय महोत्तरीबाट बाल संरक्षण भत्ता बाबत निकासा भएको 3,07,200 रूपियाँ सम्बन्धी सम्बन्धित बाल बालिकालाई वितरण नगरी हिनामिना गरिएको अख्तियारको अनुसन्धानमा उल्लेख।
4: यस्तै काठमाडौँ महानगरपालिका 30 का लेखा अधिकृत उद्धव भट्टराई घुस रकम सहित पक्राउ परेका छन्। उनलाई 21,000 रूपियाँ घुस सहित पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिशको लागि दुःख हैरानी दिई सेवा गराईसँग घुस रकम माग गरेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको र थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो।
5: आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 5,800 र चाँदीको भाव तोलामा 155 रूपियाँले घटेको छ। आज सुनको भाव तोलाको 2,85,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै चाँदीको भाव 4,000

0: 350 रुपियाँमा कारोबार भएको छ।
1: कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार शेयर बजार बन्द भएको झण्डै 15 मिनटपछि नेप्से परिसूचक 1008 अर्थात 37% घटेको देखियो। नेप्से 1008 अङ्कले घटेर 1717 अङ्कमा देखिएपछि कतिपय लगानीकर्ता आश्चर्यमा पनि परे। नेप्से परिसूचक मात्रै नभई अन्य समूहगत सूचक पनि त्यसै गरी त्रुटिपूर्ण देखिएका छन्। नेप्सेको वेबसाइटका साथसाथै नेप्सेकै कारोबार प्रणाली टीएमएसमा पनि त्यस्तै त्रुटि देखिएको छ। एकाएक गणना अङ्कमा कसरी त्रुटि भयो भन्ने विषयमा अध्ययन भइरहेको नेप्सेले जनाएको छ।
0: आज दिउँसो काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा पानी परेको छ। सुर्खेत, बाँके, तनहुँ लगायतका जिल्लामा पानी हल्कादेखि मध्यम वर्षा भएको छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा मध्य प्रदेशको एक दुई ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले पदबाट राजीनामा दिनुभएको छ। शहाबुद्दीनले गम्भीर स्वास्थ्य समस्याको कारण राजीनामा दिनुभएको उहाँको कार्यालयलाई उद्धृत गरी समाचार संस्था रोइटर्सले जनाएको छ। निर्वाचनमा रहेकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू भारतबाट स्वदेश फर्किने घोषणा गरेपछि राष्ट्रपति शहाबुद्दीनले पदबाट राजीनामा दिनुभएको हो। शहाबुद्दीन हसिनाका पूर्व सहयोगी हुनुहुन्छ। सन् 2023 अप्रेलदेखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका शहाबुद्दीनले सन् 2024 अगस्तमा विद्यार्थी आन्दोलनले प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरेपछिको अस्थिर समय र त्यसको केही दिनपछि अन्तरिम सरकार गठन नभएसम्म देशको नेतृत्व सम्हाल्नु भएको थियो। बंगलादेशका राष्ट्रपति राष्ट्र प्रमुख हुन् तर यो भूमिका मुख्यतया आलंकारिक प्रकृतिको हुन्छ। कार्यकारी अधिकार भने प्रधानमन्त्री र मन्त्री परिषदमा निहित हुन्छ। बंगलादेशको समाचार साइट ढाका ट्रिब्यूनका अनुसार शहाबुद्दीनको राजीनामाले अन्तरिम राष्ट्रपतिको संवैधानिक प्रक्रिया शुरू गरेको छ भने राष्ट्रिय संसदका सभामुख हाफिज उद्दीन अहमदले आज बेलुकाका लागि आपतकालीन पत्रकार सम्मेलन बोलाउनु भएको छ। बंगलादेशको संविधान बमोजिम नयाँ राष्ट्रपतिले पदभार ग्रहण नगरेसम्म सभामुखले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुहुनेछ।
0: युरोपेली संघ ईयूले बहुराष्ट्रिय प्रविधि कम्पनी गुगललाई 89 करोड़ युरो अर्थात 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिवाना गरेको छ। प्रतिस्पर्धीहरूका एप र सेवाहरूको तुलनामा आफ्नै एप र सेवाहरूलाई प्राथमिकता दिएर शक्तिको दुरूपयोग गरेको आरोपमा ईयूले जरिवाना तिराएको हो। विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीहरूको शक्तिलाई नियन्त्रण गर्ने उद्देश्यले ल्याएको महत्वपूर्ण कानून डिजिटल मार्केट्स एक्ट डीएमए अन्तर्गत गुगल विरूद्ध चालिएको यो पहिलो ठूलो कदम भएको बीबीसीले जनाएको छ। गुगलका अभ्यासहरूले उपभोक्ताको छनौटलाई सीमित पारेका आफ्ना सेवाहरूलाई प्रतिस्पर्धीहरूका तुलनामा अनुचित लाभ दिलाएका ईयूको तर्क छ।
1: नेपाल दर्पणमा अब केही खेल खबर। पेप ग्वाडियोलाले इटाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बन्ने प्रस्ताव स्वीकार गरेका छन्। यो हप्ताको शुरूमा इटालियन फुटबल महासंघ एफआईसीजीका अध्यक्ष जियोभानी मालागोले ग्वाडियोलासँग कुराकानी भएको र उनको तलबका सम्बन्धमा विशेष व्यवस्था गर्न सकिने बताएका थिए। इटालियन फुटबल महासंघका प्राविधिक निर्देशक पियोलो माल्दिनीले बताए अनुसार गएको बिहिबार इटालीले शुरूमा आफ्ना पूर्व खेलाड़ी कार्लो एसेलोटीलाई सम्पर्क गरेको थियो। एसेलोटीले अहिले ब्राजिलको जिम्मेवारी सम्हालिरहेका छन्। एसेलोटीले ब्राजिलियन टोलीको प्रशिक्षणलाई निरन्तरता दिने र ग्वाडियोलाले खेलबाट विश्राम लिने आफ्नो योजनाबारे इटालीलाई जानकारी दिएका बीबीसीले जनाएको छ। लगातार तीनवटा विश्वकपमा छनौट हुन असफल भएको इटालीले आफ्नो टोलीको जिम्मेवारी सम्हाल्न खेल जगतका एकजना सर्वाधिक सफल प्रशिक्षकलाई आकर्षित गर्ने प्रयास स्वरूप ग्वाडियोलालाई आकर्षक तलबका साथै आफूलाई उपयुक्त लागे अनुसार कामको स्वरूप तयार गर्न सक्ने छूट दिएको थियो।
0: र सन् 2027 आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभल मैदानमा हुने भएको छ। गएको वर्ष लर्ड्समा भएको फाइनलको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आउँदो तीनवटा विश्व टेस्ट च्याम्पियनशीप फाइनलको आयोजना गर्ने अधिकार इंग्ल्याण्डलाई दिएको थियो। लर्ड्स मैदानको स्वामित्व रहेको मेरी लिगोन क्रिकेट क्लब एमसीसीले त्यहाँका पिचहरूको गुणस्तर सुधार गर्ने काम गरिरहेकोले विश्व टेस्ट च्याम्पियनशीपको फाइनल अर्को वर्षको जूनमा द ओभलमा हुने भएको हो। इंग्ल्याण्ड क्रिकेट बोर्ड ईसीबीले आईसीसीसँगको सम्झौता अन्तर्गत यो निर्णय लिएको हो। यस निर्णयको एउटा मुख्य कारण लर्ड्सको पिचको गुणस्तर सम्बन्धी चिन्ता हो। गएको महिना इंग्ल्याण्ड र न्यूजील्याण्ड बीचको टेस्ट क्रिकेटका लागि प्रयोग भएको पिचको सतहलाई स्तरोन्नति असन्तोषजनक ठहर गर्दै आईसीसीले लर्ड्सको पिचलाई पहिलो डिमेरिट पोइन्ट प्रदान गरेको छ।
1: खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाको तहर। सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न दवाब दिएको दावी। सरकारका गतिविधि प्रति चिन्ता व्यक्त।
1: चितवनको तुइन खोलामा डिस्को काटेर हटाउने तयारी। दिनमा दुई तीन घण्टा गाड़ी रोकेर काम गरिने।
0: असारकै विद्युत महसुलमा नयाँ कर लगाएको भन्दै उपभोक्ताको विरोध। साउन्डको मात्रै भ्याट समावेश गरिएको प्राधिकरणको दावी।
1: बंगलादेशका राष्ट्रपति शहाबुद्दीनद्वारा राजीनामा। अन्तरिम राष्ट्रपतिको संवैधानिक प्रक्रिया शुरू।
0: र इटालीको प्रशिक्षक बन्ने प्रस्ताव पेप ग्वार्डियोला द्वारा अस्वीकार। सन् 2027 विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल द ओभलमा हुने।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौ। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: टाइगर 99.2 MHz गर्दन छ सधैँ बाघ छैन.
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
1: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्. दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ. सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी. नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517.
3: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर. काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ. यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्. पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्. स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्. याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श. सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य. फोन नम्बर 081-530-105 र 97-053-00-450.
4: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ. केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
5: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथ रोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ. मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नसा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ.
4: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका 1, फुरीगाउँ बर्दिया. सम्पर्क फोन नम्बर 084-40-30-82.
6: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz गर्जन सधैँ बाघ.

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
1: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
2: रेडियो टाइगर स्टुडियो टाइम।
3: यति बेला साँझको 7 बजेको छ।
4: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
5: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
4: अरे अरे सपना, तिमी कता जान लागे कि?
6: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
4: ए रमेश, पर्ख न, कता हेरेको के?
7: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
4: नै। सबैजनाले नमन नमन भन्छ न, के छ र त्यहाँ?
5: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
4: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570029017 र 98570037582।
5: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
8: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
9: ल काका, किन चिन्ता गर्नु भएको? घर संसारी स्टोर छ नि।
0: ओ, अब चिन्ता गर्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासनादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ, बर्दिया।
10: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
11: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
10: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
11: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
10: अन्कल सेवाहरू,
11: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
12: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ, कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन,
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
2: हजुर हाम्रो यहाँ कोट, स्टफ कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्ट का साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864 35 80 76, 9848 0667 र 9869 54 78।
2: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
3: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

0: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाप झैं।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
2: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भोरीगाउँ बजार बर्दिया।
3: ए रामलौटन भाइ, के गर्दैछौ?
4: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
5: हजुर,
4: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
5: हस् बाबा।
3: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
4: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
3: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउँ त।
4: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौँ कि?
3: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
4: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
3: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ, र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
4: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
6: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
7: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
8: अशोक साल त ढुक्क नारे बत्ती।
9: हाँ त, पोर्सालिक बास सम्झोट आमिन्दर लक्ती रहट बरा पानी बस्तबेर अस्तिक्षिम चाम कहाँ रहसेक जाए त सोचो त लट्ठी ठिपकम घर दान दान पानी वर्ष टिकी मन छटपटाइ लाग।
8: हाँ त धन्न ब्यालम डिक ठिकम से सुरक्षित ठाउँमा सरली नारी बत्ती।
9: हाँ हो बदा
10: बर्खक ब्यालमा बहिया ध्यार जोखिम रहत, उह मार बहिया से बचकला पहिला सावधानी अपनाए। लद्या खोलम पानी बरल बाकल से सावधान रहिए। एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण तक सूची बनाई। एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी। वो बर्खक ब्यालम संक्रमण के डर ध्यार हुलक ओर से पानी ढिका के पी स्वच्छता में ख्याल करी।
11: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश।
12: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।

0: हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाघ सुन
1: घरेलु हिंसा विरुद्ध बहस
2: महिला किसानका संघर्ष सपना र सफलताका कथा
3: प्रोपाइटर मधुमाया जीजी पढे होइन प्रोपाइटर बनेको छु हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ
1: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
4: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि
5: पसिनाको सम्मान समानताको अभियान
6: कार्यक्रम साझा आवाज

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा सरकारले न्यायाधीशहरूलाई राजीनामाको दबाव र महाअभियोगको धम्की दिएको अन्तर्राष्ट्रिय संस्थाहरूको दावी, यस्तो आरोपबारे कानून मन्त्री भन्छन्।
1: संगीन आरोप भयो, त्यो आरोप चाहिँ उहाँहरूले पनि पुष्टि गर्नुपर्छ, किनभने सरकारले यस्तो गर्यो भन्ने कुरा त अनुमान गरेर त विज्ञप्ति निकाल्न पाइएन नि त।
0: यो वर्ष डेंगीको जोखिमको अवस्था कस्तो छ?
2: बितेका दिनहरू भन्दा संक्रमण उच्च रहेको अवस्था छ, आउने दिनहरू चाहिँ अनुमानित रूपमा संक्रमण उच्च रहन सक्ने खालका समयहरू हुन्।
0: स्वास्थ्य मन्त्रालयका सहप्रवक्तासँग कुराकानी। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। युक्रेनको राजधानी किएव नजिकैको एउटा ड्रोन प्रविधि सम्बन्धी प्रदर्शन स्थलमा रूसी बलिस्टिक क्षेपास्त्र हमला हुँदा कम्तीमा 10 जना मारिएका छन् भने 100 जना घाइते भएका छन्। युक्रेनी रक्षा क्षेत्रका केही प्रमुख व्यक्तिहरूले आफूहरू सुरक्षित रहेको जनाएका छन्। तर यो आक्रमण किएवको ड्रोन उद्योगका निम्ति ठूलो धक्का साबित हुन सक्ने देखिएको छ। त्यस्तै पूर्वतर्फ डोनेट्स क्षेत्रका अधिकारीहरूले स्लोभ्यान्स्कका आवासीय इलाकाहरूमा भएको अर्को रूसी आक्रमणमा 5 जना मारिएका बताएका छन्। युक्रेनले ड्रोन प्रविधि मार्फत रूसका भित्री भूभागमा आक्रमण गर्ने क्रम बढ़ाइरहेका बेला यी आक्रमणका श्रृंखला देखा परेका हुन्। मध्य अफ्रिकामा फैलिरहेको इबोला भाइरस विरूद्ध विकास गरिएको एउटा प्रयोगत्मक खोप पहिलो पटक एक व्यक्तिलाई दिइएको छ। 37 वर्षीय ती पुरूषले ब्रिटेनको अक्सफोर्डमा उक्त खोप लगाएका हुन्। वैज्ञानिकहरूले परीक्षणमा सहभागी व्यक्तिलाई इबोला भाइरससँग सम्पर्क नगराई प्रतिरोधी क्षमताको विश्लेषण गर्ने बताइएको छ। हाल फैलिरहेको बुन्डी बुग्यो प्रजातिको भाइरसको प्रकोपका कारण 1000 भन्दा धेरै मानिसको ज्यान गइसकेको छ। चीनले ट्रम्प प्रशासनले 60 भन्दा बढ़ी देशमाथि ट्यारिफ लगाएपछि अमेरिकालाई नयाँ व्यापार युद्ध शुरू नगर्न चेतावनी दिएको छ। ती देशहरूले बाध्यकारी श्रम नियन्त्रण गर्न पर्याप्त प्रयास नगरेकाले त्यस्तो कदम चालेको वाशिङटनको भनाई छ। तर अमेरिकाका धेरै सहयोगी राष्ट्रहरूले ती करहरू अनुचित भएको बताएका छन्। फेब्रुअरीमा अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पको अघिल्लो ट्यारिफ व्यवस्थालाई असंवैधानिक ठहराएको थियो। बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले आफ्नो कार्यकाल समाप्त हुन करिब 2 वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएका छन्। अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसीनाका निकट मानिने उनले स्वास्थ्य समस्याका कारण राजीनामा दिएको बताएका छन्। बीबीसीका अनुवर्षन इथिराजन भन्छन्, भारत निर्वासनमा रहेकी हसीनाले आफू बंगलादेश फर्किने योजनामा रहेको संचार माध्यमसँग बताएसँगै मोहम्मद शहाबुद्दीनमाथि पदबाट राजीनामा दिन दबाव परेको थियो। नयाँ राष्ट्रपति निर्वाचित नभएसम्म राष्ट्रिय संसदका सभामुखले कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गर्नेछन्। बीबीसीका अनुवर्षन इथिराजन। शहाबुद्दीनले सन् 2023 राष्ट्रपतिको पद सम्हालेका थिए। र भारतमा जारी युवा प्रदर्शनका नेताहरूले शिक्षा मन्त्रीको राजीनामाको मागबारे जवाफ दिन सरकारले 24 घण्टाको समय मागेको बताएका छन्। कक्रोच जनता पार्टी सीजेपीका प्रतिनिधि र सरकारी अधिकारीहरू बीच आज दिल्लीमा भएको वार्तामा सरकारी प्रतिनिधिहरू प्रश्नपत्र बाहिरिएको घटनाबाट प्रभावित परिवारलाई मुआवजा दिने र प्रदर्शनकारीमाथि कुनै कानूनी कार्यवाही नगर्ने विषयमा सैद्धान्तिक रूपमा सहमत भएका सीजेपीका प्रवक्ता आशुतोष राकाले बताए। प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर शुरू भएको प्रदर्शनले पछिल्ला दिनहरूमा राजधानीलाई प्रभावित तुल्याएको छ र शिक्षा मन्त्रीको राजीनामा उनीहरूको मुख्य माग बनेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई पुनः स्वागत छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सर्वोच्च अदालतका 3 न्यायाधीशलाई सरकारले राजीनामा दिन दवाब दिएको नभए महाअभियोग लगाइदिने धम्की दिएको भन्ने अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाहरूको दावीको उनीहरूले नै पुष्टि गर्नुपर्ने बताएकी छन्। उनले सरकारले त्यस्तो विषय कतै नबोलेको र कसले त्यस्तो धम्की दिएको रहेछ भन्ने जवाब विज्ञप्ति निकाल्ने संस्थाहरूले दिएर त्यसको पुष्टि गर्नुपर्ने बताएकी हुन्। आज एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजेले सरकारले सर्वोच्च अदालतका केही न्यायाधीशलाई राजीनामाका लागि दवाब दिएको नभए महाअभियोग लगाउने धम्की दिएको दावी गरेका छन्। सुनौ एउटा रिपोर्ट। एउटा संयुक्त विज्ञप्तिमा ती तीन संस्थाले सर्वोच्च अदालतका तीन न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिफ उयाललाई राजीनामा दिन राजनीतिक दबाव दिइएको र यदि उनीहरूले राजीनामा दिन अस्वीकार गरेमा महाभियोगको धम्की दिइएको विश्वसनीय रिपोर्टहरू प्राप्त गरेको उल्लेख गरेका छन्। ती संस्थाहरूका भनाईमा स्पष्ट संवैधानिक औचित्य बिना न्यायाधीशहरू विरूद्ध महाभियोगको प्रयोग वा धम्कीपूर्ण प्रयोगले अदालतको संरचनालाई प्रभाव पार्ने, संवैधानिक कार्यविधिहरूलाई प्रयोग गरिएको र सम्भवत विचाराधीन मुद्दाको नतिजामा समेत प्रभाव पार्न खोजिएको जस्तो देखिने जोखिम पैदा भएको छ। हालै प्रधान न्यायाधीशका रूपमा मनोज कुमार शर्माको नियुक्तिले चिन्ता अझ बढ़ाएको ती संस्थाहरूको ठम्याई छ। उनीहरूको लिखित धारणामा उजुरीहरूको कुनै अर्थपूर्ण सार्वजनिक परीक्षण नगरिकनै उनको नियुक्ति अनुमोदन गरेको भन्दै संसदीय सुनवाई समितिको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। उनीहरूले विज्ञप्तिमा भनेका छन्, तीनजना वरिष्ठ न्यायाधीशहरू पदमा बहाले रहेको अवस्थामा शर्मालाई गरिएको नियुक्तिले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीशको रूपमा नियुक्त गर्ने नेपालको लामो समयदेखिको अभ्यासको विचलन हुन पुगेको छ। उनीहरूको दावी सहितका यी आरोपहरूबारे हामीले कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमसँग संक्षिप्त कुरा गर्दै शुरूमा यी आरोप युक्त धारणाबारे सरकारको भनाई के हो भनेर सोधेका छौ।
1: कसले यो धम्की दियो, कसले बाध्य पार्यो भन्ने कुराको जवाब चाहिँ उहाँहरूले नै दिनु पर्ला। गभर्मेन्टले यस्तो काम गर्दैन, गरेको पनि छैन।
4: सरकार आफैलाई चाहिँ यसमा अब उनीहरूलाई प्रतिक्रिया दिन अथवा जवाफ माग्न आवश्यक छ भन्ने लागेको छ कि छैन?
1: तपाईँले नै मलाई पठाएर मैले थाहा पाएँ यस्तो विज्ञप्ति आएछ भनेर। गभर्मेन्टले यस्तो काम कुनै पनि हालतमा गर्दैन। म आफै पनि कानूनको विद्यार्थी भएको कारणले गर्दाखेरि न्यायपालिकाको संवेदनशीलता म बुझ्दछु। तर जुन किसिमको अहिले यहाँले मलाई चाहिँ यो पठाउनु भयो, एकदम सङ्गीन आरोप भयो। यसका विषयमा हामी थप अगाडि कसरी बढ्ने एउटा बाटो त पहिल्याउँछौ नै, तर अहिले हेर्दाखेरि चाहिँ एकदम किसिमको आरोप लागेको छ। त्यो आरोप चाहिँ उहाँहरूले पनि पुष्टि गर्नुपर्छ, किनभने सरकारले यस्तो गर्यो भन्ने कुरा त अनुमान गरेर भन्न पाइएन नि त, विज्ञप्ति निकाल्न पाइएन नि त। उहाँहरूले चाहिँ एकदम पुष्टि गरेरै भन्नुपर्छ जस्तो मलाई लाग्छ।
4: यसमाथि तपाईँहरू अध्ययन चाहिँ गर्नुहुन्छ र आवश्यकता अनुसार जवाफ माग्ने अथवा प्रतिक्रिया जनाउने चाहिँ गर्नुहुन्छ सरकारको तर्फबाट?
1: मन्त्री परिषदको सल्लाह गर्छु, मन्त्रीज्यूहरूसँग सल्लाह गर्छु, किनभने विधिको शासनभित्र सरकारको सीमा कति हो, न्यायालयको सीमा कति हो भन्ने कुरा म बुझ्दछु। जति पनि यस्ता खालका कल्पित कुराहरू आइराखेका छन्, विज्ञप्ति नै निकाल्ने भनिसकेपछि विज्ञप्ति निकाल्ने संस्थाहरूले चाहिँ पुष्टि गरेर भन्नुपर्छ भन्ने मलाई लाग्दछ। हेरौँ अब अगाडि बाटो कसरी जान्छ।
0: उनी थिइन् कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम। अब अर्को विषय, नेपालमा देखा परेको दुई दशक भन्दा बढ़ी भइसकेको डेंगीको जोखिम यो बर्खायाममा पनि उत्तिकै रहेको अधिकारीहरूले बताएका छन्। सन् 2004 नेपालमा पहिलो पटक पहिचान भएको डेंगी संक्रमण यो वर्ष साउनको पहिलो सातासम्म 1500 भन्दा बढ़ीमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीलाई सम्पर्क गरी शुरूमा यो वर्ष अहिलेसम्म डेंगीको जोखिमको अवस्था कस्तो छ भनेर सोधेका छौ।
2: अहिले कुरा गर्दाखेरि पनि हामीसँग भएको तथ्याङ्कले 71 जिल्लामा 1500 भन्दा बढी व्यक्तिहरू संक्रमण पुष्टि भएको अवस्था छ यो वर्षमा।
4: अहिले चाहिँ हामी पिकमा छौ कि पिक हुने समय आउँदैछ, उच्च देखिने समय?
2: महिनाकै हिसाबले कुरा गर्दा अबको आउने महिनाहरू चाहिँ अलिकति संक्रमण उच्च हुने, अलिक बढ्ने महिनाका रूपमा हाम्रो तथ्याङ्कहरूले विगतमा देखाएको छ। यो वर्ष पनि अब साउन, भदौ, असोजमा संक्रमण उच्च रहने अवस्था छ। अब अहिले नै उच्च हो भनेर भन्न सकिने कुरा चाहिँ ठ्याक्कै भएन। अहिले चाहिँ हाम्रो वर्षको बितेका दिनहरू भन्दा संक्रमण उच्च रहेको अवस्था छ। आउने दिनहरू चाहिँ अनुमानित रूपमा संक्रमण उच्च रहन सक्ने खालका समयहरू हुन्।
4: विगतको वर्ष भन्दा यो पालि अझै अवस्था खराब हुने अथवा पोहोर जति घातक नहुने भन्ने खालको छ कि के छ अवस्था हेर्दाखेरि चाहिँ?
2: हामीले त्यसरी ठ्याक्कै भन्ने भन्दा पनि संक्रमणको जोखिम उच्च रहेका महिनाहरू हुन्। अब यसलाई गएका वर्षहरूको तथ्याङ्कहरूसँग तुलना गर्दा हामी अहिले पनि जोखिममा छौं। तथ्याङ्कै हिसाबले भन्दा पनि जोखिम हिसाबले कुरा गर्ने कुरा सहज होला। त्यसो गर्दाखेरि हामी जोखिमको हिसाबमा उच्च जोखिममा नै छौं अहिले। गएका वर्षहरूको तथ्याङ्कहरूसँग तुलना गर्दा तलमाथि होला, तर जोखिमको हिसाबले, वर्षभरिको हिसाबले, संक्रमणलाई अनुकूल हुने समयको हिसाबले हेर्यौँ भने हामी उच्च जोखिममा छौँ।
4: यो पालि चाहिँ मौसम विज्ञान विभागले विगत वर्ष भन्दा यो पालि कम पानी पर्ने भन्ने पूर्वानुमान गरेको छ, त्यसले चाहिँ यो डेङ्गीलाई अलिक जोखिम बनाउने त्यस्तो हुन्छ कि हुँदैन?
2: जस्तो आज पानी पर्यो, अबको एक महिना पानी परेन भने चाहिँ संक्रमणको जोखिम अलिकति कम हुन सक्ला, तर आज पानी पर्यो एक हप्ताभित्रमा फेरि दुई तिन दिन फेरि पानी पर्यो, तर छोरै पर्यो फेरि पर्यो छोरै पर्यो भनेपछि त्यस्तोले चाहिँ संक्रमण उच्च नै बनाउन सक्छ। त्यसलाई कम गर्नका लागि चाहिँ हामीले गर्न सक्ने भने पानी जम्ने खालका ठाउँहरू हुन्छन्, थोरै सङ्लो पानी जहाँ जम्छ त्यहाँ लामखुट्टेले पृथ्वीका त्यसको अन्डा पार्ने ठाउँ हो, ती ठाउँहरू चाहिँ कम भए हामीले सरसफाई बढी गर्यौँ भने चाहिँ संक्रमण पानीसँग पनि जोडिने भयो, हाम्रो सरसफाईसँग पनि जोडिएर कम हुने अवस्था चाहिँ हुने भयो।
4: छिमेकी भारतमै पनि त्यहाँ खोप आयो भन्ने समाचारहरू आएका छन्, हाम्रो नेपालमा चाहिँ यसका लागि खोप ल्याउने विषयमा के तयारी छ सरकारको?
2: खोपको उत्पादन त्यसको पछिसम्मलाई कसरी लिएर जान सकिन्छ भन्ने कुराहरूमा हामी सम्बन्धित निकायहरूसँग समन्वय गरेर त्यसैका आधारमा हामीले काम गर्छौँ। खोप लगाउने कुरा, ल्याउने कुरा, सरसफाई कुराहरू सबै कुरामा हामी केन्द्रित हुन्छौँ नै। अहिलेका लागि खोप ल्याउने गरी हामीसँग त्यस्तो खालको प्राविधिक सल्लाह अथवा प्राविधिक रूपमा गर्नैपर्छ अथवा आउँछ खोप यतिसम्म छ भन्ने खालको आइसकेको अवस्था छैन। अहिलेसम्म हामीसँग भएको सबैभन्दा बढी प्रभावकारी उपाय भनेको लामखुट्टेको वृद्धि विकासलाई रोक्ने, वृद्धि विकास भइसकेको लामखुट्टेबाट टोकाईबाट हामी बच्ने, संक्रमित व्यक्तिहरूलाई झन् अरू व्यक्तिसम्म संक्रमण हुने खालको वातावरणलाई रोक्ने, स्वस्थ व्यक्तिहरूलाई पनि संक्रमित लामखुट्टेबाट संक्रमण हुने कुराहरूलाई रोक्ने नै सबैभन्दा बढी प्रभावकारी उपाय हामीसँग रहेको अवस्था छ। त्यही भएर अहिले सरकारले खोज र नष्ट गर अभियान सँगसँगै यो सरसफाई हप्ताको एक दिन आफ्नो वरिपरि सरसफाई गर्ने, कहीँ पानी जमेको छ भने त्यो पानी पोक्याउने पोख्ने, ताकि एक हप्ताभित्रमा त्यो अन्डाबाट वयस्कसम्म लामखुट्टे नबनोस् र संक्रमित भएको लामखुट्टेको अर्को पुस्ता तयार नहोस्, ताकि यो वर्ष र आगामी वर्षहरू पनि संक्रमण हुने जोखिम चाहिँ कायम गर्न नपाओस् भनेर हामीले काम गर्दैछौँ।
4: त्यसो भए अब अहिले खोप यही वर्ष आउँछ भन्ने अथवा कति समय लाग्छ भन्ने यकिन गर्न सकिने अवस्था चाहिँ होइन?
2: खोपका सन्दर्भमा हामीले थप अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गर्ने, प्राविधिक छलफल गर्ने, प्राविधिक रूपमा त्यसको विश्लेषण गरेर हामी यसरी जाने भन्ने कुराहरू छलफलको पाटोहरू चलिरहेको अवस्था छ। त्यसलाई हामीले अझ सघन रूपमा चलाउँछौँ। प्रमाण आधारहरू र सबै सिफारिस, सबै विज्ञहरूको सिफारिसका आधारमा हामी अगाडि बढ्छौँ। अहिलेकै लागि हामीले खोप ल्याउने कुनै निर्णय गरिसकेको अवस्था छैन। खोपको विकास भएको भन्ने कुराहरू हामीले पनि सुनेका छौँ, तर त्यसको प्रयोग गर्दाखेरि त्यसको प्रभाव कस्तो हुन्छ, कसरी जान्छ भन्ने कुराहरू हामी नजिकबाट हेर्छौँ। त्यसको प्रभावकारिता भयो भने पक्कै पनि सरकारले त्यसलाई प्राथमिकता दिन्छ, गर्छ।
0: उनी थिए स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनको राजधानी कियेभ नजिकैको एउटा ड्रोन प्रविधि सम्बन्धी प्रदर्शन स्थलमा रूसी बलिस्टिक क्षेप्यास्त्र हमला हुँदा कम्तीमा 10 जना मारिएका छन् भने 100 जना घाइते भएका छन्। युक्रेनी रक्षा क्षेत्रका केही प्रमुख व्यक्तिहरूले आफूहरू जीवित रहेको जानकारी दिएका छन्, तर यो आक्रमण कियेभको ड्रोन उद्योगका निम्ति ठूलो धक्का साबित हुन सक्ने बताइएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: कियेभमा रहेका बीबीसी संवाददाताका अनुसार त्यस प्रकारको सार्वजनिक कार्यक्रम आयोजना गरिएकोमा र त्यसको व्यापक प्रचार प्रसार गरिएकोमा मानिसहरूमा व्यापक आक्रोश देखिएको छ। त्यहाँका महान्यायाधिवक्ताले उक्त प्रदर्शनी आयोजना गर्ने निर्णय कसले गर्यो र त्यहाँ कस्ता प्रकारका सुरक्षा उपाय अपनाइएका थिए भन्ने पत्ता लगाउन कोशिश भइरहेको बताएका छन्। त्यस्तै पूर्वतर्फ डोनेट्स्क क्षेत्रका अधिकारीहरूले स्लोभ्यान्स्कका आवासीय इलाकाहरूमा भएको अर्को रूसी आक्रमणमा 5 जना मारिएका बताएका छन्। युक्रेनले ड्रोन प्रविधि मार्फत रूसका भित्री भूभागमा आक्रमण गर्ने क्रम बढ़ाइरहेका बेला यी आक्रमणका श्रृंखला देखा परेका हुन्। त्यसअघि युक्रेनी सेनाले युद्धको अग्रमोर्चाबाट करिब 1000 किलोमिटर पर रहेको किरोभ स्थित एउटा सैन्य केन्द्रमा आक्रमण गरेको थियो, जसमा 6 जना मारिएका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेला सम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
6: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।

रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।